0: प्रश्न शीर्षकमा मुख्य खबर छापिएको छ।
1: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा ह्विल लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले मुलुकभर एउटा गम्भीर प्रश्न खड़ा गरिदिएको छ। काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ, जसको जवाब सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुदन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको सयामा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो। तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले शुक्रबार बिहान उनको मृत्यु भएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरण धेरैले 4 वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताएका थिए। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। उनले 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यको हरेक तबका, निकाय र अङ्गहरू असफल भएका छन्, प्रधानमन्त्री बालेनले भनेका थिए। यति बेला प्रधानमन्त्री बनेका उनी बालेन्द्र शाहको त्यही स्टाटस साभार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार र थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पोखिरहेका छन्। रासोपाकी पूर्व नेत्री सुमना श्रेष्ठले समेत त्यो घटना आफूले सम्झिएको बताउँदै भनेकी छन्। यो घटनाले हामीलाई राजनीतिक हिलो छ्यापाछ्याप भन्दा टाढा रहेर यो संयन्त्रले निम्त्याउने चरम निराशाको गहिरो र मौन पाटोलाई हेर्न बाध्य बनाएको छ। नियमको ह्विल्लक सपनाको अवसान शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: आजको नागरिक दैनिकमा हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा खबर छापिएको छ। कमजोर सड़क पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रीहरूले शास्ति खेप्दै आइरहेका छन्। हवाई भाडा पनि बढेको छ। केही विमानस्थलहरूको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागिरहेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलहरूको पूर्वाधार विस्तार नहुँदा ठूला जहाजले उडान भर्न नसक्दा हवाई पूर्वाधार यात्रु सर्वसाधारणहरूको पहुँचभन्दा बाहिर पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा बर्खा सुरु भएसँगै आम नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। सुदूरपश्चिमेलीलाई सकस छ। सुदूरपश्चिम प्रदेशका बासिन्दाका अन्य भूभागमा हवाई मार्गबाट जान निकै सकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाडाका कारण हवाई सेवा सर्वसाधारणको पहुँच बाहिर रहेको छ। यस्तै लुम्बिनी प्रदेशको राजधानी नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि सर्वसाधारणसम्म हवाई यात्राका लागि भैरवा र नेपालगञ्ज विमानस्थल जानुपर्दछ। त्यस्तै मधेस प्रदेशमा सञ्चालनमा रहेका 3 विमानस्थलले यात्रु, पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। त्यस्तै कोशी प्रदेशका पहाडी जिल्लामा रहेका अधिकांश विमानस्थल कालो पत्रे भइसकेका छन्। विमानस्थल कालो पत्रे र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो छ। आजको नागरिक दैनिकमा हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा खबर छापिएको छ।

खास वर्ल्ड कप 2026 को अवसरमा सिजीटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजीटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पितृपृष्ठका खबर। पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षामा बालबालिकाको सिकाइ स्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थी केन्द्रित युवा मैत्री पाठ्यक्रम परिमार्जन गर्ने तयारी अगाडि बढ़ाएको छ। सरकारले 2076 सालमा राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत गरी कार्यान्वयन गरे यता पाठ्यक्रम परिमार्जन भएको छैन। पाँच पाँच वर्षमा देशको बदलिदो समय र परिस्थिति अनुसार पाठ्यक्रम परिमार्जन गर्नुपर्ने व्यवस्था छ। पछिल्लो समय बालिन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मन्त्री परिषदको निर्णयबाट शिक्षा क्षेत्रमा दुई दिन विदाको निर्णय र प्राथमिक कक्षासम्म आन्तरिक परीक्षा बन्देजको नयाँ नीति कार्यान्वयन भएको छ।
2: कानून संकायको तीन वर्षे एलएलबी कार्यक्रममा क्याम्पस पिच्छे भर्ना लगायतका शिक्षण शुल्क फरक फरक रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयको आंशिक क्याम्पसहरूमा नै शुल्क तीन गुणासम्म फरक परेपछि विद्यार्थीले असन्तुष्टि जनाएका छन्। विभिन्न क्याम्पसबाट प्राप्त सूची अनुसार भक्तपुर बहुमुखी क्याम्पसमा सबैभन्दा बढी 41,300 भर्ना शुल्क तोकिएको छ। सबैभन्दा थोरै शुल्क महेन्द्र बहुमुखी क्याम्पस धरानमा 9,500 रहेको छ।
1: कृत्रिम बौद्धिकता एआईको प्रभावकारी प्रयोगले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सजिलो हुने विज्ञहरूले औल्याएका छन्। नेपाल स्थित अमेरिकी दूतावासको सहयोगमा इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट र आद्यान्त एडभाइजरीले भरतपुरमा शुक्रबार आयोजना गरेको एआई तयारी मार्फत नेपाली उद्यमी सशक्तिकरण विषयको संवादमा वक्ताहरूले उद्यमको सफलता बढाउन एआईले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
2: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग हुने उच्च गुणस्तरको रोडा गिटी आपूर्ति रोकिएपछि विमानस्थलभित्र भइरहेको निर्माण कार्य ठप्प भएको छ। आपूर्तिकर्ताको ललितपुरको गोदावरी नगरपालिकासँगको विवाद, अदालतको आदेश र त्यसको कारण नहुँदा निर्माण सामग्री आपूर्ति रोकिएको हो।
1: नेपालमा पछिल्ला तीन दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशिने क्रम बढ़िरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादनमा वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन।
2: गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारको जवाफदेता खोज्दै प्रश्न उठाएका छन्। राष्ट्रिय सभामा भने प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा नै माग गरिएको छ।
1: समयमै निर्माण काम नसक्ने दुईवटा निर्माण कम्पनी तीन वर्षका लागि कालो सूचीमा परेका छन्। झापाको कन्काई पुल निर्माणको संयुक्त ठेक्का लिएका पप्पू महादेव खिम्तीलाई 14 वर्षसम्म पनि पुल नबनाएपछि कालो सूचीमा राखिएको हो।
2: कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको छ। मन्त्री परिषदले स्वीकृति दिएसँगै सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको विस्तारका लागि नयाँ अध्याय सुरु भएको हो।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 असार 25 गतेसम्म कुल बजेटको 67.18% खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रारम्भिक विवरण अनुसार 38.91 अर्ब रूपियाँको कुल बजेट मध्ये 26 अर्ब मात्र खर्च गरेको जनाएको हो।
2: प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरिएका मध्ये करिब 12.5 अर्ब रूपियाँ खर्च गर्न सकेन। यो सुदूरपश्चिम प्रदेश सरकारको खबर हो। सुदूरपश्चिम प्रदेश सरकारको विकासका लागि विनियोजित बजेट नै कम हुन्छ, त्यसमाथि छुट्याइएको बजेट पनि खर्च हुन सकेको छैन।

मनोरञ्जन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। युरोपेली संघ ईयूले सामाजिक सञ्जालमा बालबालिकाको पहुँचमा कडाई गर्ने तयारी गरेको छ। यसका लागि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेन लेनलाई विज्ञ समूहले 13 जुलाईमा सिफारिस बुझाउने कार्यक्रम रहेको छ। भोन डेन लेनले सामाजिक सञ्जालले बालबालिकामाथि पार्ने प्रभावलाई गम्भीर रूपमा लिनुपर्ने बताइन्। विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित पार्ने सिफारिस गर्ने अपेक्षा गरिएको छ। 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेपछि डेनमार्क, ग्रिस, स्पेन लगायतका युरोपेली मुलुकहरूले पनि यस्तै नीति अप्नाउने तयारी गरेका छन्।
2: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गतको रोमाञ्चक दोस्रो क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 गोल अन्तरले पराजित गर्दै स्पेन सेमी फाइनलमा प्रवेश गरेको छ। लस एन्जलस स्टेडियममा शनिबार भएको कडा प्रतिस्पर्धामा स्पेनले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै ऐतिहासिक जित हासिल गरेको हो। यस जितसँगै स्पेनले सन् 2010 पहिलो पटक विश्वकपको सेमी फाइनलमा पुग्ने 16 वर्ष लामो खडेरी समाप्त गरेको छ। अब स्पेनले नेपाली समयअनुसार आगामी बुधबार टेक्सासको डला मा हुने सेमी फाइनल खेलमा साबिक उपविजेता फ्रान्सको सामना गर्नेछ।
1: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा आत्मदाह आत्महत्या कि नागरिक विद्रोह शीर्षकमा रविन्द्र भट्टराईले लेख्नु भएको छ। सड़कमा सल्किएको प्रेम आचार्य र गणेश नेपालीको शरीरको आगोले हाम्रो चेतना जगाउँछ कि दिगदारी, हामीमा अझै पनि यो चेतनाको दियो बल्न सकिन भने भोलि यो प्रणाली लगायत अन्यायको आगाको तपकाली हामी मध्ये जो सुकैलाई पनि लतार्दै लान सक्छ। चिया पसलदेखि सामाजिक सञ्जालसम्म अब कति दिन एउटा तपका यी मृतकलाई कायर भन्दै आत्महत्याको सस्तो बिल्ला भिराउन व्यस्त रहन्छन्। अर्कातर्फ यसलाई राज्यको निर्माता भन्दै शहीद घोषणाको माग गर्ने भावुक आवाजहरू केही दिनसम्म उठिरहन्छन् र बिस्तारै पानीको छाल साम्य हुँदै गए जसरी मत्थर हुन्छन्।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहस सुनिराख्नु भएको छ. र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ. नियमको हुइलकले सपनाको अवसान भएको छ. आदरणीय श्रोता आत्मदाहले धेरै प्रश्नहरू यतिखेर जन्माएका छन्. गणेश नेपालीको दर्दनाक अन्त्य भएको छ. सड़कदेखि सदनसम्म यसको विरोध पनि भइरहेको छ. निराश युवा, उदासीन सरकार, सरकार फेरि यो नियति अझ उस्तै छ. सदन र सड़कमा आक्रोश छ. प्रश्नै प्रश्नहरू छन्. उकुस मुकुसको एउटा परिस्थिति छ. अहिलेको यो अवस्थालाई चाहिँ चिर्नका निम्ति कसरी सरकार अगाडि बढ्दैछ, कसरी काम गर्न सक्छ. आज एउटा गणेश नेपालीले आत्मदाह गरेको विषय मात्र होइन, हामीले निर्माण गरेका नियम कानून ऐन कस्ता छन्, राजनैतिक दलबाट व्यक्तिबाट भर्ना भएका नगर प्रहरीहरूले ट्राफिक नियमको पालना गराउने नाममा त्यसको बारेमा कुनै पनि जानकारी नलिइकन, त्यसको परीक्षा नलिई, काउन्सिलिङ नलिई, परामर्श नगरी, ट्रेनिङ नगरिकन प्रहरी ट्राफिक प्रहरीलाई समेत माथ दिने गरी जुन तरिकाले चिटको एउटा आतंक मचाइएको छ, हुइलकको एउटा आतंक मचाइएको छ, त्यसले धेरै गणेश नेपालीहरूका सपनाहरू पूरा नहुने, अधुरा रहने सम्भावना दिन प्रतिदिन बढ्दै गइरहेको छ. आदरणीय श्रोता, यतिखेर यो मात्र होइन, ट्राफिक प्रहरी ले जुन जरिमानाको कुरा गरेको छ, सरकारले जुन जरिमाना ल्याउन खोजेको छ, त्यसको पनि व्यापक रूपमा यतिखेर आलोचना भइरहेको छ. आज एउटा ट्राफिक प्रहरीको यो हुइलक अर्थात् नगर प्रहरीको हुइलक, यो एउटा प्रतिनिधि घटना हो. यो एउटा अहिले आज मात्र एउटा गणेश नेपालीको सपनाको अन्त्य भएको छ. आदरणीय श्रोता, राज्य भनेको सम्पूर्ण जनताको अभिभावक हुनुपर्छ. सबै वर्गका नागरिकहरूको मर्म पीडा र समस्यालाई राज्यले महसुस गर्न सक्नुपर्दछ. राज्यले तोकेको न्यूनतम मासिक तलब 19,550 छ. काठमाडौँमा एकजना सामान्य व्यक्तिको मासिक खर्चको अनुमान मात्र तपाईँहरू गर्नुहोस्.

0: अहिले हिजो भने जस्तो इभन एउटा विद्यार्थी प्लस टू गर्ने बित्तिकै अथवा एसी गर्ने बित्तिकै भाग्ने प्रवृत्ति अन्त्य गर्नु पनि अहिलेको आवश्यक हो। यस्ता युवाहरूलाई अब चाहिँ युवाको सरकार छ, हामी यहीँ नेपालमा केही गर्छौँ भन्ने वातावरणको सिर्जना गर्ने बेला भएको छ। त्यसैले यो प्रतिशोध र ईर्षाको राजनीति गरेर राजनीति पार्टीगत रूपमा जातिगत रूपमा चाहिँ धार्मिक रूपमा एउटाले अर्कोलाई विरोध गर्ने यी पद्धतिलाई अगाडि बढाउने काम हामीले गर्नु हुँदैन।
1: अब नेपाली कङ्ग्रेसको कुरा गरौँ। कङ्ग्रेसले फेरि चुनदेवीमा अर्कै कार्यालय स्थापना गरेछ, यो विभाजनको डिलमा हो नेपाली कङ्ग्रेस यतिखेर?
0: कङ्ग्रेसले नयाँ पार्टी कार्यालय स्थापना गरेको छैन कसैले पनि। केही सिनियर नेताहरूले एउटा सम्पर्क कार्यालय 15 महाधिवेशनमा भेटघाट गर्ने कार्यालय एउटा स्थापना गर्नुभएको, यो दोस्रो कार्यालय काङ्ग्रेसको अर्को कार्यालय भनेर स्थापना गरेको होइन। यो पनि म्यासेज अलिकता भ्रमपूर्ण म्यासेज गएको छ। काङ्ग्रेसले नयाँ काङ्ग्रेस बनायो, काङ्ग्रेस अहिले एउटै छ, नेपाली काङ्ग्रेस छ, त्यसमा कुनै विवाद छैन। अझ सबै साथीहरूलाई
1: अब चुनाव चिन्ह शङ्ख होइन,
0: यो तपाईँहरूले घोषणा गरेको हो, यो होइन। अहिलेसम्म यो
1: हामीले कहाँ घोषणा गरेको हो, चाक्सीबारीबाट घोषणा भयो नि त, त्यो त
0: होइन। होइन, यो गलत कुरा हो। कसैले पनि फलानु चुनाव चिन्ह फलानु काङ्ग्रेस भनेर अहिले कोही जानु भएको छैन। नेपाली काङ्ग्रेसलाई नै कसरी सुदृढ बनाउन सकिन्छ, कसरी एकताबद्ध बनाउन सकिन्छ, कसरी काङ्ग्रेसलाई अझ जनताको विश्वासिलो र पहिलो पार्टी भोलिका दिनमा बनाएर जान सकिन्छ, कसरी सबैको सम्मान गर्ने वातावरण सिर्जना हुन्छ, कसैलाई कसरी सबैलाई एउटाले अर्कोको आलोचना गरेर कोही पनि काहीँ पनि ठुलो हुँदैन। हामी पार्टीभित्रका साथीहरू जसको सिद्धान्त आदर्श मूल्य मान्यता एउटै छ, नेता बिपी कोइराला भनेर हिँडेका छौँ र देशलाई परिवर्तन गर्न लागेका छौँ। जस्तो सुकै अवस्थामा पनि मुलुकलाई लोकतान्त्रिक पद्धतिबाट अगाडि लानुपर्छ, संवैधानिक परिस्थितिबाट अगाडि बढाउनुपर्छ, संविधान अनुसार देश चल्नुपर्दछ भनेर अगाडि जाने पार्टी, कानुन अनुसार मुलुक चल्नुपर्छ भन्ने पार्टी आपसमा विभाजित भएर द्वन्द्व गरेर अगाडि जाँदैन। तपाईँहरू यो काममा नलाग्दिन तपाईँहरूलाई पनि अनुरोध गर्छु र सम्पूर्ण जति पनि साथीहरू हुनुहुन्छ,
1: हामी त कङ्ग्रेस मिलोस् भन्ने चाहन्छौँ, त्यसको ठुलो लोकतान्त्रिक पार्टी मिलोस्, देशले सुशासन पाओस्, भागभण्डार लुछाचुडी नहोस्, हैन,
0: पार्टीलाई एकताबद्ध बनाएर लानुपर्छ। अब झन् मैले पुराना नेताहरूलाई पनि सम्मान गर्ने, नयाँ मान्छेहरूलाई पनि आकर्षित गर्ने, सबैलाई एकै ठाउँ लिएर हिँड्ने वातावरण गर्नुपर्छ, त्यही अहिलेको सबभन्दा उत्तम मार्ग हो।
1: तर सहमति अझै जुट्न सकेका छैन नि त, पहिले जाने रणनीति अख्तियार
0: गर्नु पर्छ। संवादै हो, हेर्नुहोस् म त बारम्बार भन्ने गरेको छु,
1: के को संवाद गर्ने, सबैले सम्मान चाहिएको छ, क्रियाशील सदस्यता अध्यावधिकै नगर्ने रे, पहिले नवीकरण गरेकै ढङ्गले हिँड्ने रे,
0: संवाद हो, संवाद एक
1: संवाद होइन सम्मान चाहिएको छ, अहिले
0: सम्मान पनि गर्ने मान्छेलाई गर्नुपर्छ, जसलाई सम्मान गर्न सक्यो भने त्यो सम्मान आफू पनि पाउन सकिन्छ। त्यसैले सम्मान गर्न सक्नुपर्ने गर्नुपर्ने मान्छेलाई सम्मान पनि गर्नुपर्छ, संवाद गर्नुपर्ने ठाउँमा संवाद पनि गर्नुपर्छ, अहिलेको सबभन्दा उपयुक्त त्यही हो।
1: अहिले संवादको कमी कि सम्मानको कमी, त्यसो भए
0: संवादको कमी हो, एक आपसमा संवाद
1: संवाद किन हुन सकेन, यही हुनुहुन्छ काठमाडौँ,
0: यसले तु अलिकता मनमा केही कसैको केही छ भने आफ्नै पार्टीका साथीहरू हिजो सँगै बसेर काम गरेका हामी एउटाले अर्कोको आलोचना सोसल मिडियामा गरेर भँगेरे अक्षरमा मिडियालाई हेडलाइन बन्न दिने अवसर हामीले दिनु हुँदैन। सबै साथीहरू सबै नेताहरू एक ठाउँमा बसेर पार्टीलाई अझ सुदृढ एकताबद्ध बनाएर अगाडि बढ्नुपर्छ। मेरो तेरो भन्दा पनि हाम्रो र राम्रो मान्छेलाई अगाडि बढाउने परम्पराको विकसित हुनुपर्छ,
1: होइन। अब वैधानिक कङ्ग्रेसलाई चाहिँ सबैले एक ढिक्का बनाएर अगाडि बढाउनुपर्छ भन्ने लाइन त हो नि त, होइन? अब तितरभित्र
0: मैले वैधानिक होइन भनेको छ अहिले, फेरि तपाईँहरू वैधानिक अवैधानिक काङ्ग्रेस दुईटा वैधानिक एउटा अवैधानिक काङ्ग्रेस अर्को भन्ने छ र एउटै छ नेपाली काङ्ग्रेस त्यही
1: होइन। वैधानिक भने त अब गगन थापाहरू सभापति हुनुभयो, पूर्णबहादुरजीहरू चाहिँ अब नयाँ तयारीमा हुनुहुन्छ नि त,
0: त्यसलाई त्यसलाई गगन थापालाई सभापति होइन भनेर अहिले कहिले भन्नु त,
1: होइन गगन थापालाई सभापति मान्दैनौ भन्ने पनि त छन् नि राम्ररी खतिवडाजी पार्टीभित्र।
0: ए बाबा त्यो त सुन्नुहोस् न, एउटा विशेष महाधिवेशन चुनाव अगाडि गर्ने नगर्ने भन्ने एउटा लाइन थियो, मेरो पनि एउटा लाइन थियो होला त्यो बेला,
1: तपाईँको लाइन त क्लियर छ अहिले।
0: सुन्नु न, विशेष महाधिवेशन गर्दाखेरि त्यसको फाइदा हुन्छ हुँदैन भन्ने थियो, तर विशेष महाधिवेशन भइसक्यो, विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि त्यसलाई मान्यता दिइसक्यो, अहिले दिइसकिसकेपछि सबैले सभापति गगन थापालाई नै स्वीकार गरेर हिँडेको बेला छ। त्यसैले सभापति गगन थापा होइन भनेर जसले भन्छ त्यो होइन, सबैले सभापति गगन थापालाई नै, तर अझ काङ्ग्रेसलाई व्यवस्थित अझ एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने

0: भनाइ मात्र हो।
1: अब यो अलिकति विवादको जर चाहिँ अब यो कानेर हो, यो सहमति मिल्न नसकेका कुरा जिस्ट कुरा भन्नुहोस् त, यो कानेर चाहिँ दुई पक्ष बिचको सहमति मिल्न सकिरहेको छैन अहिलेको यो अवस्थामा?
0: भने नि संवादको कमी हो तुरन्त, अब एउटा त यही सक्रिय सदस्य
1: होइन, संवाद त भइ नै हाल्थ्यो नि त, मेन कुरामा चाहिँ सहमति जुन्न नसकेको छ नि त।
0: क्रियाशील सदस्य 2000 अघिल्लो साल अथवा 82 पौषमा नवीकरण गरेका जति सबै साथीहरू जसको हातमा मोबाइल छैन, जो काङ्ग्रेस हुन चाहन्छ, एउटा 85 वर्षको, एउटा 90 वर्षको वृद्ध पनि, एउटा गाउँमा बसेको अपढ मान्छे पनि, मोबाइल नभएको मान्छे पनि काङ्ग्रेस हुन चाहन्छ भने त्यसलाई क्रियाशील सदस्य रिन्यु गरेको छ भने त्यसलाई कन्टिन्युटी गरौँ, बरू सिस्टममा ल्याउन के गर्दा हुन्छ, अरू उपाय छन् भने गरौँ, त्यसलाई अध्यावधिक नाउँमा त्यसलाई रोक्ने काम नगरौँ, सबैलाई गरौँ भन्ने एउटा भनाइ छ। यसलाई होइन एउटा सिस्टममा ल्याउँ, आधुनिकीकरणको जमानामा यसलाई डिजिटलाइज गरौँ भन्ने एउटा भनाइ छ। डिजिटलाइज गरौँ भने पनि नराम्रो कुरा होइन, र सबैलाई काङ्ग्रेस हुने चाहने साथीहरूलाई दिउँ भन्नु पनि नराम्रो होइन। अलिकता भाष्य अलिकता कसले कसरी प्रस्तुत गरे यसलाई बसेर छलफल गरेपछि यो पनि मिल्ने कुरा छ, मिलाउनु पर्दछ। अर्को हिजो चाहिँ तपाईँका केही साथीहरू विशेष महाधिवेशनमा नगएका साथीहरू काहीँ छुट्ने छन् कि भन्ने आशंका छ भने तिनीहरूलाई पनि एडजस्ट गरेर सबै साथीहरूलाई एकै ठाउँमा रहने वातावरण सिर्जना गरौँ भन्ने भनाइ हो। यो संवाद भइसकेपछि यी कुराहरू मिल्छन् भन्ने मलाई चाहिँ विश्वास छ।
1: अब जाँदा जाँदै पार्टी सभापतिको भूमिका चाहिँ कस्तो छ अहिले, पार्टी मिलाउनका निम्ति उहाँहरूको सक्रियता कस्तो छ?
0: अझै पुगेको छैन, अझै मेहनत गर्नुपर्छ।
1: सक्रियता पुगेको छैन होइन सभापतिज्यूको, पेलेरी जाने रणनीति छैन उहाँको पनि?
0: अरू अरू अरू होइन, संवाद गरेर केही बिग्रिँदैन, सबैसँग संवाद गर्नुपर्छ। हेर्नुहोस् हामीले हिजो सबभन्दा सशस्त्र द्वन्द्वको बेलामा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूलाई दिन दहाँदै हत्या गर्दै हिँड्ने शक्तिहरू, बहुदल व्यवस्था मान्दिन भन्नेहरू, गणतन्त्र मान्दिन भन्नेहरू, संविधान मान्दिन भन्ने शक्तिहरूलाई पनि यो पद्धतिमा ल्यायौँ, जनताबाट निर्वाचित हुने शासन पद्धतिको विकास गरौँ, यो सबै काम हाम्रै नेतृत्वमा भएको हो भने आपसमा साथीहरू बिच बोलचाल नहुने होइन। हिजो पार्टी नै फरक भएका साथीहरूलाई त देशको एउटा प्रजातान्त्रिक पद्धतिमा ल्याउने पार्टीले पार्टीभित्रका साथीहरूसँग संवाद गर्नुपर्छ, पर्यो भने देशको संविधान मान्नेहरू, संविधान निर्माण गर्नेहरू, अझ देशलाई एकताबद्ध हुन अप्ठ्यारो परेको बेला सबैलाई तिनवटा कुरा हेर्नुहोस्, विशेष गरी पार्टीलाई पहिलो बनाउन पहल गर्नु पर्यो, आफू दह्रो बन्न पहल गर्नुपर्यो, र देशलाई पनि बलियो बनाउन नेपाली काङ्ग्रेसको नेतृत्वले पहल गर्नुपर्छ। यो तिनटै कुरा गर्यो भने काङ्ग्रेस फेरि भोलि पहिलो र प्रिय भनेर जान्छ।
1: भ्रष्टाचारमा चाहिँ अलिकति निर्मम बन्यो होइन सरकार चाहिँ, व्यक्तिहरू झपाझप पक्राउ पर्न थाले?
0: होइन, ठिक छ, गलत गर्ने मान्छेहरू पक्राउ परुन्, त्यसमा केही छैन, कानुन सम्मत नियम सम्मत आधारमा जानु पर्यो। भ्रष्टाचार गरेका गलत गरेका मान्छे छन् भने त्यसलाई बचाएर हिँड्नुपर्छ भन्ने न हिजो सिद्धान्त थियो न आज छ, कोही पनि त्यसलाई बचाउने पक्षमा छैनन्। तर अरू केही काम नगर्ने, सधैँ यो मात्रै फलानु पक्राउ परो, फलानु छोडियो भन्ने मात्रै समाचारले मुलुक निर्माण हुँदैन।
1: तर जुन उसले ट्र्याक अगाडि बढाएको छ, अब चाहिँ ग्रे लिस्टबाट हट्ने सङ्कल्पसहित सरकार अगाडि बढेको छ, यसमा तपाईँहरूको साथ छ?
0: यो त ठिक छ, ग्रे लिस्टबाट हटोस्, ग्रे लिस्टबाट हटाउनु पर्छ, मुलुक देशलाई कालो सूचीमा राखेर लगानीका वातावरण सिर्जना नहुने अवस्था सिर्जना भयो, विदेशीहरूले नपत्याउने वातावरण सिर्जना भयो भने त्यो कसैका लागि पनि राम्रो होइन। त्यसैले यो हुनु ठिक हो, तर यो नाउँमा फेरि कसैलाई तर्साउने, थर्काउने, उद्योगपतिहरूलाई लखेट्ने, सुकुम्बासीलाई लखेट्ने, अरू मान्छेलाई लखेट्ने, कसैलाई यो मात्रै काम पनि सबभन्दा महत्त्वपूर्ण होला जस्तो लाग्दैन।
1: तर सरकारले चाहिँ धेरैलाई,
0: तपाईँ कतिको त्रासमा हुनुहुन्छ?
1: होइन, म त त्रासमा छैन, सरकारको खबरदारी गर्दैछु म त यहाँ बसेर।
0: होइन,
1: गलत बाटोमा नलागोस् सरकार, सरकार सही बाटोमा लागोस्, जनता चाहिँ रुन नपरोस् भन्दैछु मैले।
0: सबै सबैको चाहना त्यही हो,
1: होइन, सुकुम्बासीहरूलाई खाना नदिने, सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट धपाउने भन्दैछु मैले।
0: सरकार भनेको सबैको अभिभावक हो, यो देशका सबै नागरिकको जीवधनको सुरक्षा लिनु पर्दछ। हिजो गृहमन्त्रीले संसदमा गएर, यो त तिनवटा सरकार हुन्छन् त्यहाँ, को हो, हाम्रो सरकार छैन, हाम्रो सरकार थियो, स्थानीय सरकार
1: गैर जिम्मेवार अभिव्यक्ति भनेछौं हामीले, यो चाहिँ गैर जिम्मेवार अभिव्यक्ति हो।
0: त्यो सरकार भनेको सबैको हो, स्थानीय सरकार, प्रदेश सरकारको पनि सरकार, नेपाल सरकार हो, नेपाल सरकारको मन्त्रीले त्यो भन्नु गैर जिम्मेवारी हो, सम्पूर्ण नेपाली नागरिक नेपाल सरकारका दायित्व अन्तर्गत पर्दछ र सरकारले हेर्नु पर्दछ। त्यसैले यो फलानु एउटा हुम्लाको एउटा गाउँपालिकामा बस्ने नेपाली नागरिकलाई समस्या पर्यो भने, ए यो हाम्रो सरकार थियो र त्यहाँ फलाना पार्टीको भन्ने त्यस्तो कुरा गर्न चाहिँ सुहाउँदैन, त्यो काम
1: बिचरा मृत गणेश नेपालीको सब परिवारलाई बुझ्नका निम्ति दबाब आइरहेको भन्ने विषय आएको छ। उसलाई क्षतिपूर्तिको व्यवस्था नगरी सरकारले उसलाई रोजगारीको ग्यारेन्टी नगरी अब उसको आमा बुवा त्यसपछि चाहिँ एउटा बुढी बेसारा बुढी एउटा सानी छोरी होइन के खाएर बस्ने काठमाडौँमा भन्नुहोस् न।
0: राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यो एउटा गम्भीर प्रकृतिको घटना हो, दुःखद घटना हो। त्यसैले यस्ता घटना घट्न नदिन सरकारले हिजोका दिनमा पनि अहिले पनि पहल गर्नुपर्छ। हिजो चाहे प्रेम प्रसादजीको कुरा होस् चाहे अहिले गणेश नेपालीको कुरा होस्, भर्खरै फेरि हिजो सर्लाईमा अर्को दुःखद घटना भएको छ। यस्ता घटनाले मुलुकको शिर निहुरिने काम भएको छ, मान्छेहरू निराशामा झन निराशामा परिणत हुने सम्भावना बढ्छ। त्यसैले सरकारले यस्ता कुरामा बोल्नु पर्दछ, के गर्ने हो बोल्नु पर्दछ। उल्टो त्यहाँ म चिच्याउने हो तिमीहरू मैले मात्रै गरेको थिएँ भन्ने वातावरण छैन। हेर्नुहोस् सरकारमा बस्नेले अझ संयमित अझ धैर्य भएर प्रस्तुत गर्नुपर्दछ। हिजो गृहमन्त्रीज्यूले संसदमा यो मेरो सरकार थिएन त्यहाँ त हाम्रो सरकार थिएन भन्ने जुन अभिव्यक्ति दिनुभयो त्यो ठिक अभिव्यक्ति थिएन।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद रामरी खतिवडाजी। नमस्कार,
0: धन्यवाद।
1: नेपाली कङ्ग्रेसका नेता रामरी खतिवडा, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: भनिन्छ नि नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गइयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।

0: आएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।
3: हर विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। डाक्टर घिमिरे, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद।
5: अब अहिलेको अवस्थामा व्हील लकले एउटा मानिसले आत्मदाह गर्नुपर्ने एउटा परिस्थितिको सिर्जना भयो। मधेसमा पनि एकजना अर्कोले आत्मदाहको प्रयास गरेको खबर आएको छ। एउटाले फेसबुक लाइभबाटै पनि आत्मदाह वा विष सेवन गरेको भन्ने खबर पनि आइरहेका छन्। दिन प्रतिदिन यस्ता पछिल्ला केही खबरहरूले यतिखेर निराशा र त्रसित पनि बनाइरहेको छ। यी समाचारहरू पढ्दै गर्दाखेरि सरकार फेरि यो नियति उस्तै किन यतिखेर?
6: होइन, हामीले के देखिरहेछौँ भन्दाखेरि नेतृत्व जुन पार्टीको भए पनि अनि उहाँहरू ठुला ठुला कुरा गर्नुहुन्छ, परिवर्तनका कुरा गर्नुहुन्छ, सुशासनका कुरा गर्नुहुन्छ, तर आम नागरिकको जीवन कसरी चलेको छ भन्ने कुरामा खासै चाहिँ उहाँहरूका नीतिहरूबाट सम्बोधन गरेको पाइँदैन। अहिले हामी छलफलको क्रममा रहेको विधेयकको बारेमा पनि सुन्दैछौँ, 10 गुणा चाहिँ जरिमानाहरू बढाइएका छन्, अनि सडकमा काम गर्नेहरूलाई, सडकमा जीवन जीविकोपार्जन गर्नेहरूलाई राइडिङ, सेयर राइडिङको कुरा, अरू कुराहरू छन्, पुरै काहीँ पनि पार्किङको व्यवस्थापन छैन, होइन। अब तर कर चाहिँ धेरै असुल्ने नीति लिएको छ कि करै मान्छेले अब धेरै यति धेरै कर भइसकेपछि मान्छेमा एउटा नागरिकहरूमा आतङ्क, जसले चाहिँ दैनिकी जीवन चाहिँ गुजारा गर्नुपर्ने हो, मकै पोलेर अनि सडकका किनारमा चटपटै बेचेर यस्तै ट्याक्सी मोटरसाइकल चलाएर, यी मान्छेहरू कहाँ जाने त? देशमै भए पनि उनीहरूले स्वरोजगारित भएका छन्, आफ्ना नानी बाबुहरूलाई पढाउन चाहिँ प्रयत्न गरिरहेका छन्, देशलाई बनाउने त मुख्य चाहिँ के अरे उनीहरूको भूमिका राज्यले नजरअन्दाज गर्न मिल्दैन। तर यहाँ के भयो भन्दाखेरि मलाई लाग्छ राज्य सुकिला मुकिलाहरूको भयो, राज्य धनी मान्छेहरूको पक्षमा बोल्ने भयो, राज्य भाषण गर्ने कलामा मात्र निपुण छ, राज्य जनताका निमुखा नागरिकका लागि राज्यको व्यवहार अहिले पनि कुनै परिवर्तन भएको छैन, आम नागरिकहरूमा एउटा निराशाको एउटा लेभल चाहिँ के अरे पार गरिरहेको अवस्थाको एउटा कारण प्रतिनिधिमूलक चाहिँ के अरे घटना हो वीरभस्थलमा, जुन चाहिँ एउटा गणेश नेपालीको आत्मदाहको कारणले मृत्यु भयो, यसले स्तब्ध बनाएको छ। यो चाहिँ के अरे गरी खाने वर्गको लागि प्रतिनिधिमूलक घटना हो, आम नागरिकलाई यसले स्तब्ध बनाएको छ। राज्यले आफ्नो चरित्रमा चाहिँ सुधार नगरेसम्म यस्ता प्रवृत्तिहरू फेरि घट्न सक्दैनन् भनेर भन्न सकिँदैन।
5: होइन डाक्टर घिमिरे, एउटा कुरा के बताइदिनुहोस् भने नि, जस्तो राजनीतिक रूपमा नियुक्ति गरेका आफ्ना वरपरका व्यक्तिहरू नियुक्ति गराएका नगर प्रहरीहरू, जसलाई चाहिँ राम्रोसँग काउन्सिलिङ छैन, जसलाई परामर्श छैन, जसले चाहिँ ट्राफिक नियम सम्बन्धीको तालिम प्राप्त छैनन्, उनीहरू तालिम लिएका छैनन्, हामीले त्यो एउटा अंश सुनिरहेका छौँ, वाद विवादको अंश सुनिरहेका छौँ, यो मानव मेसिन त हुनु भएन नि त, मानव दिमाग मेसिन बन्नु भएन, मानवमा त मानवीयता हुनु पर्यो। कतिपय रूपमा चाहिँ एउटा व्यक्तिले आत्मदाह गर्ने एउटा क्षणसम्म पुग्दैछ भने त्यो व्यक्तिलाई कसरी बचाउने, कसरी काउन्सिलिङ गर्ने, कसरी त्यसलाई चाहिँ होइन घर पठाउने, कसरी सम्झाइ बुझाइ गर्ने, मानवीयता हराउँदै गएको हो, कलियुग सुरु भएको हो।
6: होइन होइन, यो दुईटा कोणबाट यो घटनाको हामीले विश्लेषण गर्नुपर्छ। अर्को कुरा त नेपालको सार्वजनिक प्रशासनमा काम गर्ने प्रहरी होस् वा चाहिँ प्रशासकहरू हुन्, उहाँहरूमा अलिकत जनतासँग कस्तो व्यवहार गर्ने भन्ने कुरामा उहाँहरूसँग त्यो किसिमको तालिम अभ्यासको कमी छ। त्यो कुरा एउटा नैतिक आचरणसँग, नैतिक मूल्य मान्यतासँग, जनतासँगको सम्बन्ध कसरी गाँच्ने भन्ने सन्दर्भमा उहाँहरूलाई त्यो किसिमको ज्ञान नभएको पनि हुनसक्छ। त्यो त्यसतर्फ तालिमहरू कार्यक्रमहरू अगाडि बढाउनु पर्ला, यो एउटा कुरा हो। अर्को कुरा, डरलाग्दो कुरा चाहिँ के हो भने, जुन चाहिँ एउटा प्रवृत्तिगत रूपमा सरकारले सिर्जना गरेका छ क्या, सरकारले हरेक कुरामा 10 गुणा चाहिँ जुन कर बढाउने नीति लिएको छ, नागरिकहरूलाई चाहिँ के अरे यसले चाहिँ यति दबाब सिर्जना गरेको छ। मलाई लाग्छ यी यस्ता चाहिँ के अरे कर एउटा जनता चाहिँ लाई एउटा चुस्ने निमित्तन्न पार्ने जुन कर नीति जनताले सरकारले ल्याएको छ, हरेक ठाउँमा सरकारले एउटा कडा गरेर नागरिकहरूलाई बाँध्ने काम गरेको छ, यसले घटाउने यस्तै परिणाम हो, यसले सिर्जना गर्ने यस्तै परिणाम हो। मलाई लाग्छ आगामी दिनमा सरकार ती डोल्पा हुम्ला अथवा दूर दराजमा बस्ने मात्र होइन, यही काठमाडौँका चाहिँ के अरे नदी किनारामा बस्ने मान्छेहरू जो एउटा शरमका लागि, जो अरूको चाहिँ के अरे मलाई लाग्छ घरमा भाँडा मान्नको लागि, सफा गर्नको लागि, बाटो बनाउनको लागि चाहिँ एउटा बुकुर बनाएर बसेका थिए, जसरी रातारात डोजर लगाइएको छ, यो एउटा मानवीय हत्या हो। यसले एउटा चाहिँ के अरे मलाई लाग्छ नागरिकमाथि एउटा डोजर बर्बर आतङ्क सिर्जना गरेको छ। यसको चाहिँ के अरे मलाई लाग्छ मूल्य धेरै छ, तर सरकारले यसलाई एउटा सामान्यकरण गरेर गान्धी हाउस जस्तोमा नारीहरूलाई थुनेर अब फेरि निकाल्ने प्रयत्न गरिरहेको छ। मलाई लाग्छ सरकार विध्वंसको अराजकको बाटो अराजकता
5: हजुर गृहमन्त्रीले भन्दै हुनुहुन्थ्यो को छ स्थानीय तहमा सरकार, कसको स्थानीय तहमा सरकार छ,
6: हामी स्थानीय सरकार कुन पार्टीको, केन्द्रीय सरकार कुन पार्टीको भनिरहेका छैनौँ। सरकारको गति र मति केन्द्रदेखि स्थानीय तहसम्म कुनै पनि सरकारका गति र मतिहरू ठिक छैनन्। यो देश दूर दराजमा बस्नेहरूको पनि हो, यो देश एउटा निम्न वर्गहरूको पनि हो, यो देश भाँडा माझ्ने बाटो सफा गर्नेहरूको पनि पहिलो हो, यो देश काला गाडीमा चढ्ने र काले चस्मा लाउनेहरूको मात्र देश होइन भनेर नागरिकहरूले भोलि सडकमा आयो भने के हुन्छ। त्यस कारण मलाई लाग्छ यो कुन पार्टी स्थानीय निकायमा कुन सर मेयर कुन पार्टीको मेयर थियो, हिजो कुन थियो, अहिले सर त्यो हामीले यो सरकार ऊ सरकार भनेका छैनौँ। सरकारमा जो छ त्यो जिम्मेवार हो, सरकारको चाहिँ नीति सही छैन, सरकारले एउटा न्यूनतम एउटा सुविधा नदिइकन जुन कर असुल्ने नीति लिएको छ, जनतामाथि दबाब बढाएको छ, प्रेसर बढाएको छ, यो दबाब र प्रेसरहरूले ना झेल्न नसकिरहेको अवस्थामा यस्ता घटनाहरू घटिरहेका छन्। यसलाई हामीले मनोविज्ञान सामाजिक मनोविज्ञानको हिसाबले पनि बुझ्नु जरुरी छ।
5: अब आज चाहिँ सरकारप्रति धेरै विश्वास पनि छ नागरिकको, होइन भरोसा पनि छ, यो 100 दिन उसको मधमास पनि पुरा भएको छ, उसले सुशासनतर्फ चाहिँ आफूलाई अलिकति अग्रपङ्क्तिमा अगाडि बढाइरहेको स्थिति हो, तपाईँले त्यो देख्नुभयो?
6: होइन होइन, सरकारको आजसम्मको थियो भरम नपालौँ अब छैन, सरकार आम जनताको लागि छैन, सरकार खास जनताको लागि हितमा काम गर्दैछ होला, तर सरकार इलिटको पक्षमा काम गर्दैछ होला, तर आम खास चाहिँ नागरिकको लागि एउटा सर्वहारा वर्गको लागि सरकारी भएको आभास भइरहेको छैन क्या। त्यस कारण मलाई लाग्छ यो हामीले कुन पार्टी र दललाई आरोप लगाइरहेका छैनौँ, सरकारमा जाने सत्तामा बस्नेहरूलाई आरोप लगाइरहेको छौँ। यस नागरिकलाई न्यूनतम पनि सुविधा नदिइकन कर असुल्ने नीति खारेज गरिनुपर्छ। जनतामा चाहिँ के अरे मलाई लाग्छ यसले धेरै किसिमको निराशा सिर्जना गरेको छ। अहिले जनताबाट यत्रो दुई तिहाईको मत प्राप्त गरेको सरकारले उत्तर दिँदा के भन्छ भन्दाखेरि फल्लो स्थानीय तहमा हाम्रो चाहिँ के अरे पार्टीको नेतृत्व छैन, त्यसरी पार पाइँदैन, त्यसरी चाहिँ के अरे जवाब दिन मिल्दैन, किनभने समग्र सरकारको केन्द्रीय नीतिका कारण यस्ता घटनाहरू घट्न सक्छन्। त्यस कारण मलाई लाग्छ सुशासनको गतिमा सरकार हिँडोस्, अहिले सरकारले भनेको मान्छेहरूलाई थुन्ने कुट्ने त्यो सुशासनको डन्डा होइन, जनतालाई फकाउने बुझाउने सम्झाउने र राज्यलाई उनीहरूले क्षमता अनुसार कर तिर्न प्रेरित गर्ने हो सरकार खोजेको सरकार, तर यो सरकार त्यस्तो किसिमको जो दिशामा जान सकिरहेको छैन। विडम्बना धेरै नागरिकहरूले आश गरेको सरकार अपेक्षा गरेको सरकार यो एउटा गलत दिशामा गइरहेको छ। हामी चाहन्छौँ सरकारले चाहिँ के अरे आफ्नो नीति र दिशा बदलोस्, जनतासम्म माफी मागोस्, जनताका न्यूनतम आवश्यकताहरू परिपूर्ति गर्न सरकार लागोस्, सरकारले राजनैतिक वातावरण चाहिँ मिलाउन सकोस्, देश राजनीतिक गन्जागोलमा जाँदैछ, राजनीतिक ध्रुवीकरणमा जाँदैछ, त्यो दिशामा सरकार अगाडि बढोस् शुभकामना छ। तर सरकारको अहिलेको चाहिँ के अरे खुट्टी हेर्दाखेरि सुशासनको एउटा नारा दिए पनि आम नागरिकलाई चाहिँ के अरे यसले खासै यसले न्याय दिन सकिरहेको छैन।
5: होइन फेरि चाहिँ अर्को द्वन्द्वको खतरा निम्ति आयो त्यसो भए देशमा,
6: देशमा त द्वन्द्वको सरकार प्रतिपक्षलाई सुन्दैन, सरकार नागरिकसँग संवाद गर्न चाहँदैन, सरकार नागरिकले उठाएका प्रश्नहरूको सामना गर्न चाहँदैन, सरकारलाई अप्ठ्यारो पर्ने प्रश्न मिडियाले तेर्साउँदाखेरि यो सम्बन्धमा बुझेको छैन भन्नुहुन्छ माननीयज्यूहरू, तपाईँले नै भोग्नु भएको छ होला, हरेक हामीले मिडियाबाट चाहिँ एनालाइसिस गरिरहेका छौँ, टेलिभिजनबाट पत्र पत्रिकाबाट अनलाइन खबरहरूबाट हेरिरहेका छौँ कि सत्तापक्षका माननीयज्यूहरू यस्ता विषयहरूमा पत्रकारले प्रश्न सोद्धाखेरि हामी यो बारेमा बुझेका छैनौँ भन्नु, यो पनि तरिका हो। मृत्यु चाहिँ सत्तापक्ष र विपक्षकोमा हुन्छ, मृत्यु नागरिकको भएको छ, मृत्युको मूल्य छैन, यो प्रवृत्ति यो चाहिँ प्रतिनिधिमूलक घटना हो। धेरै नागरिकहरू यस्ता सरकारका क्रियाकलापले मलाई लाग्छ केन्द्रदेखि दूर दराजसम्म कसरी अनाथमा नागरिकहरू चाहिँ दबाब झेल्न नसकेर मर्न बाध्य भएका छन्, यो एउटा राजधानीको घटना भएको हुनाले एउटा चर्चाको विषय
5: रह्यो, घटिरहेका छन्। हस् भेषालजी, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ राजनीतिक विश्लेषक डाक्टर भेषराज घिमिरे आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: हाम्रो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
1: दिस होम इन्टरनेट यतिकै हाम्रो बेसमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
1: होइन मनोजी, अहिलेको अवस्थामा चाहिँ सरकारको 100 दिन मधुमास पुरा भएको छ, होइन? सरकारले चाहिँ अब संविधान संशोधनका मुद्दाहरूलाई पनि अगाडि सार्या छ। अब हिजो मात्रै गणेश नेपालीको आत्मदाहको विषय पनि व्यापक रूपमा उठेर आएको छ। नियति उस्तै छ, सरकार फेरिदा पनि के हुँदैछ देशमा, कसरी हेर्नु भएको छ?
2: सरकारको जुन 100 दिन हो, सामान्य ढङ्गबाट जनताको अभिमत ल्याएर सरकार बनाएको स्थितिमा 100 दिन खासै धेरै तपाईँको चाहिँ ठुलो समयावधि होइन, होइन? तर अहिलेको सरकार एउटा निश्चित रणनीति अन्तर्गत विदेशीहरूको स्वार्थ पुरा गर्न आएको छ, एउटा चिज राजनीतिक रूपले। दोस्रो कुरा, 100 दिनको उसको कामको सबै क्रियाकलापलाई तपाईँले हेर्नुभयो भने राष्ट्रियताको सवालमा, जनजीविकाको सवालमा, लोकतान्त्रिक गणतन्त्र सम्बन्धी हक अधिकारलाई सुरक्षा गर्ने सवालमा, राज्यको चौथो अङ्ग पत्र पत्रिकाको संरक्षण गर्ने सवालमा, आम गरिब निमुखा जनताहरूको जीवन स्तर वा उनीहरूको हक अधिकार संरक्षण गर्ने सवालमा त सरकार पूर्णतया विफल भएकै देखिन्छ त।
1: है, अब सरकार चाहिँ सुशासनको बाटोमा हिँडेको, भ्रष्टाचारीहरूलाई कानुनी कडकडामा उभ्याएको, ग्रे लिस्टबाट अब होइन देशलाई चाहिँ बाहिर निकाल्ने, निकास गर्ने भन्ने ढङ्गले त अगाडि बढिरहेको छ नि त, होइन? केही सुशासनका केही प्रतिबिम्बहरू त देखिया छन् नि त, होइन?
2: यसो सुशासनमा र विकासमा सरकारले मौखिक रूपले चाहिँ जोड दिएको छ, होइन? र त्यसका लागि केही प्रयत्न पनि गरेको देखिन्छ। तर यो एउटा पक्ष हो, होइन? तर त्यसको अर्को पक्ष पनि हामीले हेर्नुपर्ने हुन्छ। सरकारले सुशासनमा जोड दिइराखेको छ, तर जुन क्याबिनेटमा उहाँहरूले सदस्यहरू ल्याउनुभयो, त्यसको सदस्यहरूले आफ्नै श्रीमतीलाई राजनीतिक नियुक्तिबाट जागिर खुवाएका कारणले गर्दाखेरि उसलाई 1 महिना नपुग्दै हटाउनु पर्यो। त्यसै गरी अहिले प्रधानमन्त्रीका प्रिय पात्र सुदन गुरुङलाई पनि तुरन्तै हटाउनु पर्यो, होइन? अब सरकारले सुशासनको कुरा गर्छ, तर पार्टी सभापतिमाथि लागेको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी जुन मुद्दा 3 जिल्ला अदालतमा चलिराखेका थिए त्यसलाई फिर्ता लिने काम गर्छ। सम्पत्ति शुद्धिकरणमा वा दीपक भट्ट जस्ता बिचौलियासँग सम्बन्ध देखिएको कारणले गर्दाखेरि विष्णु पौडेललाई कानुनको कडगरामा ल्याउँछ, तर त्यही दीपक पौडेलसँग सम्बन्ध देखिएका कारणले गर्दाखेरि सुदन गुरुङलाई गृहमन्त्रीको उपहार दिन्छन्। त्यसले गर्दाखेरि उहाँहरूले सुशासनमा तपाईँको चाहिँ जोड दिनु भएको छ, होइन? तर त्यो सुशासनको बेस आधार जुन छ त्यो समानतामाथि आधारित नभएर आफ्ना मान्छेलाई एक प्रकारको व्यवहार र राजनीतिक रूपले विपक्षीहरूलाई अर्को प्रकारको तपाईँको चाहिँ व्यवहार भइराखेको कारणले गर्दाखेरि उनीहरूले दिएका सुशासनका नाराहरूको पनि खास अर्थ छैन। योभन्दा अगाडिका सरकारहरूले पनि सुशासनका नाराहरू दिन्थे, सुशासनको नारा दिने पार्टीहरू कई मान्छेहरूको मिलिभगतमा, संलग्नतामा ठुला ठुला भ्रष्टाचारका काण्डहरू हुने गर्थे। अब अहिले पनि उहाँहरूले सुशासनको कुरा गर्नुभयो, तर अहिलेको नियुक्ति पनि तपाईँहरूले हेर्नुभयो भने आफ्ना आशे पासे नाजा गुप्ता
1: नियुक्ति त मेरिटोक्रेसीमा भन्ने छ नि त, मनोज भट्टजी, मेरिटोक्रेसीमा सरकारले चाहिँ नियुक्ति गर्दैछ अरे नि त, होइन? धेरै नागरिकहरूलाई
2: होइन, यसो छ, मेरिटोक्रेसीको पनि गुणतन्त्रको पनि त देखेन नि त। जुन जुन मान्छेहरू उहाँहरूको हिजो समर्थकहरू थिए, उनीहरूका प्रचारकहरू थिए, वा उनीहरूलाई आर्थिक रूपले फन्डिङ गर्थे, वा जसले हिजो जेएनजी आन्दोलनको क्रममा घुमाउरो प्रकारले उनीहरूको आन्दोलनलाई सहयोग गरेका थिए, जस्तै सेनाका रिटायर्ड मान्छेहरू, उनीहरूलाई नै नियुक्ति गरिएको छ। त्यसैले गर्दाखेरि तपाईँ चाहिँ मेरिटोक्रेसीको आधारमा, गणतन्त्रको आधारमा भर्ना गरिएको भन्ने कुरा नै गलत छ।
1: अब संविधान संशोधनको मुद्दालाई जुन ढङ्गले अगाडि सारेको छ राष्ट्रिय स्वतन्त्र पार्टीले, उसको महाधिवेशन, ऐतिहासिक महाधिवेशनबाट पनि सम्भवतः प्रदेश संरचनालाई खारेज गर्ने लक्ष्य लिएको छ, स्थानीय त दलबिन बनाउनुपर्छ भन्ने लाइन छ, तपाईँकै लाइनमा आयो नि त, होइन?
2: यसो छ, हामीले स्थानीय तह दलबिन बनाउनुपर्छ भनेका त छैनौँ, होइन? हामीले स्थानीय तह, किनभने अहिलेको जुन राज्य प्रणाली छ वा राजनीतिक प्रणाली छ त्यो दलमाथि आधारित राजनीतिक प्रणाली नै हो, यो दलीय प्रणाली हो। दलीय प्रणालीभित्र दलीय प्रतिस्पर्धा हुनुपर्छ। निश्चित रूपले अहिलेको जुन संसदीय प्रणाली छ, बहुदलीय प्रजातन्त्र छ, त्यसको रणनीतिक रूपले हामी पक्षपाती होइनौँ, तर तत्कालका लागि वा 2062-63 सालको ऐतिहासिक जनआन्दोलनले जुन जनादेश नेपाली जनताले दिए त्यो जनादेश अनुसार अहिले बहुदलीय प्रतिस्पर्धा आवश्यक छ, संसदीय प्रणाली आवश्यक छ, तर स्वतन्त्र पार्टीको महाधिवेशनले स्थानीय तह दलबिन बनाउने, राष्ट्रिय सभा दलबिन बनाउने भनेर प्रस्ताव पारित गरेको छ, त्यसलाई हामीले सही मान्दैनौँ र त्यसको विरोध गर्छौँ एउटा। दोस्रो कुरा, जहाँसम्म संहिताको सवाल छ, प्रदेश सभा खारिज गर्ने भन्ने कुराहरू, उहाँहरूका पूरक प्रस्ताव र मूल प्रस्ताव आपसमा बाजिएका छन्। पूरक प्रस्ताव सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको हो, सोनिम वाग्लेजीले प्रस्तुत गर्नुभएको जुन पूरक प्रस्ताव छ, सप्लिमेन्ट्री तपाईँको चाहिँ प्रस्ताव छ, त्यसमा प्रदेश सभा खारेज गर्ने भनिन्छ, तर जुन मूल प्रस्ताव हो, मूल राजनीतिक प्रस्ताव रवि लामिछानेजीले प्रस्तुत गरेको, त्यसमा संहिताको पुनर्संरचना गर्ने भनिएको छ। तैपनि ठिक छ, अब सुरुदेखि नै उहाँहरू बिचको केही पिरियड छोडेर सुरुदेखि नै प्रदेशको विपक्षमा हो, उहाँहरू प्रदेशको विपक्षमा भएको हुनाले उहाँहरूले प्रदेशको चुनावमा हिस्सा पनि लिनु भएन र उहाँहरूका मान्छेहरू जस्तै अहिलेकै प्रधानमन्त्रीले प्रदेशको निर्वाचनमा मत हाल्नु भएन, तर अब त्यस अर्थमा उहाँहरूले जुन प्रदेश सभाको खारिजीको प्रश्न उठाउनु भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ र त्यसलाई समर्थन गरेका छौँ।
1: अब अहिलेको अवस्थामा चाहिँ सरकारले जुन तरिकाले देशमा सुकुम्बासी समस्याको हल गर्नेदेखि लिएर देशलाई चाहिँ एउटा सही बाटोमा रोजगारीको अवस्था सिर्जना गर्ने, भएका कल कारखानाहरू चाहिँ उद्योग धन्दा नेपालमै सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको डरलाई बिस्तारै बिस्तारै घटाउने, मोर्निङ सो अफ द डे भन्छ नि, यो बाटोमा सरकार यो लयमा चाहिँ अगाडि हिँडेको छ, एउटा सही बाटोमा रोजगारीको अवस्था सिर्जना गर्ने, भएका कल कारखानाहरू चाहिँ उद्योग धन्दा नेपालमै सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको डरलाई बिस्तारै बिस्तारै घटाउने, मोर्निङ सो अफ द डे भन्छ नि, यो बाटोमा सरकार यो लयमा चाहिँ अगाडि हिँडेको छ,
2: होइन छैन हिँडेको, किनभने त्यसका लागि त पहिला हामीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 बजेट हेर्नुपर्छ, होइन अब हामी कहाँ नेपालमा रोजगारी सृजना गर्ने क्षेत्रहरू के हुन् भने उद्योग हो, कृषि हो, होइन ठिक त्यसै प्रकारले अब अल्पकालीन रोजगारी सृजना गर्नका लागि भौतिक निर्माणसँग जोडिएका प्रश्नहरू छन्, विकास निर्माणसँग जोडिएका प्रश्नहरू, किनभने त्यहाँ थायी रूपमा त होइन, अल्पकालीन रूपमा त्यहाँ एक प्रकारले रोजगारी सृजना हुन्छ मौसम अनुसार। यी सबै तपाईँले पक्षलाई तपाईँले हेर्नुभयो भने गत सालको भन्दा, गत साल भन्नुको तात्पर्य गत साल जुन विष्णु पौडेलको नेतृत्वमा अर्थ मन्त्रालय थियो, अर्थात् कङ्ग्रेस र एमालेको गठबन्धनको सरकार थियो, उसले प्रस्तुत गरेको बजेट भन्दा अहिलेको कृषिमा तपाईँको बजेट घटाइएको छ। मुख्यतया तपाईँको चाहिँ रोजगारी सृजना गर्ने क्षेत्र कृषि क्षेत्र हो, होइन कृषि क्षेत्रमै तपाईँको चाहिँ बजेट घटाइएको छ। ठिक त्यसै प्रकारले अर्को रोजगारी सृजना गर्ने पक्ष सवाल भनेको तपाईँको चाहिँ उद्योग धन्दा कल कारखाना हुन्, उद्योगमा पनि हिजोको गत सालको बजेट भन्दा अहिलेको बजेट तपाईँको चाहिँ घटेर आएको छ। ठिक त्यसै प्रकारले तपाईँले अब भौतिक पूर्वाधारको क्षेत्र, भौतिक पूर्वाधारको क्षेत्रमा बजेट चाहिँ बढेको छ, होइन अहिलेसम्मका सरकारले प्रस्तुत गरेका बजेट मध्ये सबैभन्दा बढी बजेट तपाईँको चाहिँ अहिले छुट्याइएको छ भने करिब करिब 2 खरब भन्दा बढी रकम त्यो भौतिक पूर्वाधारको क्षेत्रमा छ। तर त्यसको अर्को फेरि तपाईँको चाहिँ तितो यथार्थ पनि हाम्रो अगाडि छ, भौतिक पूर्वाधारका लागि छुट्याइएको जुन रकम छ त्यो रकमलाई कन्ज्युम गर्ने, त्यसलाई उपयोग गर्न सक्ने तपाईँको चाहिँ संगणात्मक सामर्थ्य हाम्रो छैन, नेपालको छैन। त्यो संगणात्मक सामर्थ्य नभएका कारणले गर्दाखेरि अन्तिममा असारमा आएर त्यो खर्च हुन्छ, जसले गर्दाखेरि असारे बजेट भनेर भनिन्छ। जुन विकासका लागि छुट्याइएको वा पुँजीगत बजेट हुन्छ त्यो पुँजीगत बजेटको करिब करिब तपाईँको चाहिँ 70% आसपासमा खर्च हुन्छ, 30% त हामीले खर्च गर्नै सक्दैनौँ। किन गर्न सक्दैनौँ भने त्यस प्रकारको सृजनात्मक अवस्था हाम्रो चाहिँ छैन, त्यसैले गर्दाखेरि अहिले जुन जुन क्षेत्रले रोजगारी दिन्छ त्यो क्षेत्रका लागि तपाईँ सरकारले

0: बजेट गत सालको भन्दा बढाउनु पर्ने, त्यो बढाउन सकेको छैन एउटा। दोस्रो कुरा, प्रत्येक वर्ष हाम्रो श्रम बजारमा 5 लाख युवाहरू आउँछन्। 5 लाख युवाहरूलाई के प्रकारको रोजगारी दिने भन्ने बारेमा हाम्रो सरकारको प्लान हुनुपर्ने हुन्छ। प्रत्येक वर्ष 5 लाख युवाहरू आउँछन् त्यसका लागि कुनै प्लान हुनु परेन, होइन? ती तपाईँको चाहिँ श्रम बजारमा आउने गर्छन्, तर श्रम बजारमा आएको 5 लाख युवाहरूलाई रोजगारी दिनका लागि त राज्यसँग वा अहिले बनेको सरकारसँग प्लान त हुनु पर्यो, योजना त हुनु पर्यो। त्यो प्लान भएको देखिन्न, बरु उहाँहरूले विदेश जानका लागि प्रेरित गरिराख्नु भएको छ। त्यसैले गर्दाखेरि उहाँहरूको अहिलेको मुख्य जोड के छ भने पासपोर्ट घर घर पुर्याइदिने। अहिले पनि कयौँ मुलुकसँग उहाँहरू सरकारमा आइसकेपछि उहाँहरूले सम्झौता गर्नुभएको छ विदेशको तपाईँको चाहिँ श्रम स्वीकृतिका लागि। हिजोको दिनमा जुन प्रकारले सरकारले काम गर्ने गर्थ्यो युवाहरूलाई रोजगारी दिन नसकेर विदेश पठाउन नै बढी प्रेरित गर्थ्यो, अहिलेको सरकारले पनि त्योभन्दा बेग्लै के गरेको चाहिँ देखिन्न।
1: होइन, अब यो सरकारप्रति आशा छ, फेरि अब यो निराशातर्फ फेरि सरकार जाने परिस्थिति बन्यो भने देश त कहीँ पनि पुग्दैन नि त, होइन? अर्को द्वन्द्वको सुरुवात हुन्छ नि त मुलुकमा।
0: होइन, यस्तो छ, अहिलेको जुन सरकार छ त्यसले आशाभन्दा जनतामा, जनताका बिचमा पहिलाका सरकारहरूका विरुद्ध नकारात्मकताको व्यापार गरेर आएको हो। यसले कुनै आशा जगाएर आएको चाहिँ होइन। तपाईँले समग्र उहाँहरूको हिजोको दिनका क्रियाकलापहरू हेर्नुभयो भने त्यो बेलाको विद्यमान सरकारका विरुद्ध नकारात्मकताको व्यापार गरेर, नकारात्मकतामाथि खेलेर नै तपाईँले उसले आफ्नो शक्ति आर्जन गरेको हो। तर शक्ति आर्जन गरिसकेपछि हिजोको दिनमा जुन कुराको नकारात्मकताको उसले व्यापार गर्यो त्यसमा सुधार गर्नुको सट्टा ऊ पनि त्यही बाटोमा छ। जस्तै तपाईँले एक दुईवटा उदाहरणहरू हेर्नुहोस्। हिजो उहाँहरूले भन्ने गर्नुहुन्थ्यो विदेशीसँग भिख मागेर किन तपाईँले देश चलाउने, हाम्रो सरकार आयो भने हामीले 100 दिनमा गरेर देखाउँछौँ भनेर। अहिले पनि रविजीले बोल्नु भएको तपाईँको चाहिँ भिडियोहरू तपाईँको चाहिँ फेसबुकमा भाइरल नै भइराखेका छन्। तर उहाँहरू सरकारमा आउने बित्तिकै के गर्नुभयो, झन्डै 47 अरबको तपाईँको चाहिँ ऋण आउने बित्तिकै तपाईँको चाहिँ विदेशीसँग लिनुभयो, र अहिले पनि तपाईँको चाहिँ 22-23 अरब रुपियाँ तपाईँको चाहिँ ऋण विदेशीहरूको लिनुभएको छ। परिवर्तन त केही भएन नि त। उहाँहरूले हिजोको सरकारले विदेशसँग ऋण लिँदाखेरि त्यसको नकारात्मकताको व्यापार गर्नुभयो, अहिले उहाँ त्यही बाटोमा हुनुहुन्छ। ठिक त्यसै प्रकारले युवाहरूलाई रोजगारी दिने सवालमा विदेश गएका युवाहरूलाई हामी सरकारमा आउने बित्तिकै तुरन्त फिर्ता गर्छौँ भन्नुहुन्थ्यो, अहिले घर घर पासपोर्ट पठाइदिनु भएको छ ल तिमीहरू चाहिँ विदेश जाऊ भनेर। हिजोको सरकारले
1: घर घर पनि पुगेको छैन पासपोर्ट, पासपोर्टै बनाउन नसकेर गणेश नेपालीले आत्मदाह गर्नु पर्यो नि त, होइन?
0: उहाँहरूको शब्द मैले सापटी लिएर यहाँ व्यक्त गरेको भने हिजोको दिनमा सरकारले, सरकारका जे जे असफलताहरू थिए, जे जे कमी कमजोरीहरू थिए, निश्चित रूपले तपाईँको चाहिँ दलीय व्यवस्थामा सरकारका कमी कमजोरीहरूको हामीले आलोचना गर्नै पर्छ त्यसलाई सच्याउनको लागि। तर उहाँहरूले त कमी कमजोरीको विरोध सच्याउनको लागि होइन, नकारात्मकताको व्यापार गरेर शक्ति आर्जन गर्नका लागि गर्नुभएको हो। अहिले त्यही कुरा तपाईँको चाहिँ उहाँहरूलाई ब्याकफायर भइरहेछ। हिजो उहाँहरूले जे जे कुराको आलोचना गर्नुभयो त्यही आलोचना अहिले उहाँलाई ब्याकफायरको रूपमा तपाईँको चाहिँ उहाँमाथि तपाईँको चाहिँ प्रहार भइराखेको छ। त्यसैले गर्दाखेरि अहिलेको सरकारले जनतामा आशा जगाएर होइन, पहिलाका सरकारका विरुद्ध घृणा पैदा गराएर यहाँसम्म आएको हो।
1: भनेपछि अब देशभरको अहिलेको समग्र स्थिति हेर्ने हो भने उकुस मुकुसको स्थितिमा छ, होइन? सरकारलाई सुझाव के दिन चाहनुहुन्छ?
0: सरकार त अब जुन अहिले बनेको सरकार छ, यो सरकारको कुनै न राजनीतिक कार्यक्रम छ, न सिद्धान्त छ, न उद्देश्य छ, होइन? अब यिनीहरू एक प्रकारले भन्ने हो भने राजनीतिक रूपले ताक परे तिवारी नत्र गोतामै छन्। अहिले उहाँहरूले यति ठुलो तपाईँको चाहिँ महाधिवेशन गर्नुभयो चितवनमा, हामी सबैलाई के लागेको थियो भने उहाँहरूले एउटा निश्चित तपाईँको चाहिँ बाटो, एउटा निश्चित सिद्धान्त, एउटा निश्चित तपाईँको चाहिँ लय पक्रिनुहुन्छ भन्ने लागेको थियो। उहाँहरूले गणतन्त्रको पक्षमा दस्तावेजभरि लेख्नुभयो, तर उहाँहरूले अगाडि जुन सारेका कुराहरू छन्, समावेशिताका कुरा, समाजवादका कुरा, गणतन्त्रका कुरा, त्यो आएर एउटै शब्दमा टुङ्गिदिनु भयो। हेर्नुहोस् उहाँहरूले के भन्नुभयो भने हामी कुनै सिद्धान्त र बाजसँग जोडिएर बस्न चाहन्नौँ भनिदिनुभयो। अर्थात् न उहाँहरू गणतन्त्रवादी हो, होइन, न राजतन्त्रवादी हो। राजतन्त्रको पल्टा भारी भयो भने उहाँहरू राजतन्त्रवादी हो, अहिले गणतन्त्रको पल्टा भारी छ उहाँहरू गणतन्त्रवादी हो। त्यसैले गर्दा राजनीतिमा उहाँहरूको यति ठुलो महाधिवेशन भएर पनि देशको राजनीतिक मामिलाको सवालमा उहाँहरूले कुनै सही नीति चाहिँ अपनाउन सक्नु भएन। अहिले पनि अवसरवादी नीति अपनाउनु भयो, उहाँहरू कुनै बादसँग जोडिन चाहनु भएन, कुनै बादसँग जोडिन चाहनु भएन, तर मुखले उहाँहरूले तपाईँको चाहिँ ओठे कुराहरू गणतन्त्रको तपाईँको चाहिँ पक्षमा बोलिराख्नु भएको छ। तर अर्को कुरा पनि फेरि मेन प्रकारले, सूक्ष्म प्रकारले के आइराखेको छ भन्नुहुन्छ भने गणतन्त्रका कुराहरू गरे पनि उहाँले लिएका सम्पूर्ण राजनीतिक लाइन, बाटो, विश्लेषण वा उहाँहरूको जुन सम्बन्ध छ त्यो राजावादीहरूसँग देखिराखेका छ। हेर्नुहोस्, उहाँहरू गणतन्त्रको विरुद्धमा रहेका शक्तिहरूसँग वा राजावादीहरूसँग उहाँहरूको लाइन मिलिराखेको छ र भोलि राजावादीहरूको पक्षमा अलिकति जन्मसृजना भयो भने मलाई के लाग्छ भने यो शक्ति गणतन्त्रको ओठे तपाईँको चाहिँ भक्ति छोडेर राजाको तपाईँको चाहिँ लाइनमा चाहिँ जान्छन्। त्यसैले गर्दा राजनीतिक रूपले यिनीहरू अहिले पनि कुनै प्रश्न एउटा तपाईँको विचारधाराका साथ अगाडि आएका छैनन्। एक हिजोको दिनमा जुन नकारात्मकताको व्यापार गरेर उनीहरू यहाँसम्म आइपुगे, अब त्यो नकारात्मकताको व्यापारले त चल्दैन, अब त उहाँले डेलिभरी दिनुपर्ने हुन्छ। त्यो डेलिभरी दिँदाखेरि, विकास दिँदाखेरि, सुशासन दिँदाखेरि तपाईँले समाजलाई बन्द गरेर होइन, समाजको ढोकामा चुकुल लगाएर होइन, तपाईँले खुला समाजको समाजलाई दिमागमा राखेर, खुला समाजलाई केन्द्रमा राखेर, खुला समाज र विकास तथा सुशासनलाई आपसमा जोड्नुपर्ने हुन्छ। विकास र सुशासन अधिनायकवादी व्यवस्थामा पनि हुन्छ होइन, फासिस्ट व्यवस्थामा पनि हुन्छ, तर फासिस्ट र अधिनायकवादी व्यवस्थामा विकास र सुशासन भए पनि त्यहाँको समाज लोकतन्त्रसँग जोडिएको हुन्न कि। नेपाली जनता लोकतान्त्रिक तपाईँको चाहिँ समाजको एउटा अभ्यासबाट लामो समय करिब करिब 3-4 दशकदेखि आइराखेका छन्। अब यो लोकतान्त्रिक समाजलाई तपाईँले सदाचार सम्बन्धी नीति बनाएर वा अन्य तपाईँको चाहिँ प्रहरी प्रशासनलाई कडाइ गराएर यदि बन्दतिर लिएर जानुभयो भने यसले राम्रो गर्दैन। जस्तै अहिलेकै कुरा भन्नुहोस्, विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने कुराहरू, कर्मचारी सङ्गठनमाथि प्रतिबन्ध लगाउने कुराहरू, पत्रकारहरूलाई दिँदै आएको तपाईँको चाहिँ वेलफेयर, तपाईँको चाहिँ विज्ञापन बन्द गर्ने सवालमा, वा पत्रकारहरू के काम गर्दाखेरि पत्रकार हुन्छन्, के काम गर्दाखेरि पत्रकार हुँदैनन् भनेर उनीहरूले गर्ने जुन डिफाइन छ, जस्तै युट्युबको क्षेत्रमा उहाँहरूले पत्रकार मान्नुहुन्न, वा पत्रकारको सवालमा अहिले उहाँले ल्याएको जुन सदाचार सम्बन्धी नीति छ, यो सबैले समाजलाई कता लिएर गइराखेको छ भने बन्द समाजतिर लिएर गइराखेको छ कि, निरुङ्गुस्तातर्फ लिएर गइराखेको छ। ठिक त्यसै गरेर अहिले हेर्ने भने विद्यार्थी र आम जनतालाई सैनिकीकरण गर्ने भनेर कानुनै ल्याएका छन्। राष्ट्रिय स्वयंसेवक राष्ट्रिय सेवा दल भन्ने तपाईँको चाहिँ कानुन लिएर आएका छन्। अब यो सबै उनीहरूले ल्याउने तपाईँको चाहिँ भ्रष्टाचारका विरुद्धको कानुन, सुशासनका सम्बन्धका तपाईँको चाहिँ कानुनहरू, वा राष्ट्रिय स्वयं राष्ट्रिय सेवा दल सम्बन्धी कानुनहरू, वा प्रहरी प्रशासनलाई गरिराखेको कडाई, यो सबैले के राखेको छ भने उनीहरूलाई अधिनायकवादको बाटोतिर लगिराखेको छ। अधिनायकवाद देशमा लाजेर विकास र सुशासन हुन्न है। विकास र सुशासनका लागि त समाज त खुला हुनु पर्यो नि, समाज त लोकतान्त्रिक हुनु पर्यो, विकास र सुशासनलाई लोकतन्त्रसँग जोड्न पर्यो।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मनोज भट्टजी, नमस्कार।
0: हुन्छ, धन्यवाद।
1: राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम्बम बिदा चाहन्छु, नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
2: आईएमई गरौं।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।

0: Garima Vikas Bank Limited. Access to all.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: Karima Vikas Bank Limited. Access to all.
1: Radio NRN 99.1 MHz.

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460403।

0: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556066656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
9: हिमस्टार फर अ कम्प्लिट होम।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840611818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
5: ब्यास्तिन दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
7: 9856343034।
8: सूचना
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
8: हाम्रा सेवाहरू
5: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
8: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
8: फोन नम्बर 9828280, 9815104549।
5: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्या वा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना।
4: सतर्क तन ठगे तब त क्या जोगिना।
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
6: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना सूचना सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदम चोक दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9865414337।
0: ब्यास 3 प्रशासन चोक दमौली।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: अनि तयो कागज केमे छि वा?
4: अ झिल्काई
3: के पर्सनल नम्बर ब्लक लै वधि?
4: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बाई अफिसरी आइ र ब्लक लै र खलखाई।
3: अनि बैंगरी
4: बैंगरी
3: अ
4: चर्चै तली लालपर्दी
3: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाइ भिस्य आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब दक्या जोगिना
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841010।

0: इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290 9811751760।
1: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656-563-715 र 9841-12-0740।
3: समुदायको आवाज।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846607480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ ब्याङ्क र क्यारे जनहितरी जारी सन्देश।
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
8: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुन त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्ग्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64 644, 98563 60 56।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: It's a goal!
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया ब्याङ्के निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846-14-438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
8: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
8: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816-64-63,
7: 9855-43-234।
8: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9556-25-380, 9814-5518 र 9065-15-332।
11: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: मूर्तिमान म्युजिक प्रालीको गौरवमय प्रस्तुति लोक गायक अन्जान कार्कीको फेरि बिल्कुलै आफ्नो जीवन कहानीसँग समर्पित
1: तेस्रो एकल गीति संग्रह
0: जति सक्षौ रुवाउ भगवान
1: सीआरबीटी 01600033636 पीआरबीटी 6054044
0: र युटिएल 7732609
1: रय तथा शब्द स्वर अन्जान कार्की व्यवस्थापक मोहन बिरही शिरपाली।

0: te echaré.
1: सनक होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्बासी परिवारको बिचल्ली न्याय खोज्दै फेरि मिटर ब्याज पीडित सिंह दरबारमा दराजमा थन्किए दुई आयोगका प्रतिवेदन समस्या जिउका थियो निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध उजुरी आह्वान दाङको घोराईमा असन्तुष्ट वडा सदस्यले शिक्षा अधिकृतमाथि छ्यापे मोबिल नवीकरण नगर्ने 44 निर्माण कम्पनीलाई कम्पनीको इजाजत खारेज पोहोर 63 पटक अवरुद्ध दाउन्ने सड़कमा यस वर्ष भने सहज स्थिति दक्षिणी फिलिपिन्समा भीषण आधी 15 जनाको मृत्यु अमेरिका र इरानको युद्धका कारण रूसमा इन्धन संकट गहिरिँदै पेट्रोल पम्पमा लामो लाइन र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्ने महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको शानदार शुरूआत

0: वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ पत्रिकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। आत्मदाह प्रयास सम्बन्धी खबरबाट देशमा आर्थिक संकट र सामाजिक असुरक्षाका कारण नागरिकहरूमा चरम निराशा छाउँदा आत्मदाह र आत्मदाह प्रयासका घटनाहरू श्रृंखलाबद्ध रूपमा बढ़न थालेका छन्। पछिल्लो समय घटेका चारवटा प्रमुख घटनाले राज्य संयन्त्र र नागरिक समाजलाई स्तब्ध बनाएको छ। त्रिपुरेश्वरमा काठमाडौँ महानगर प्रहरी संघको विवादपछि मुगुका 25 वर्षीय गणेश नेपालीले आत्मदाह गरे, जसको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भयो। शव सुरक्षित राख्ने मर्सरी फ्रिज समेत नहुँदा उनको शव त्रिवेणी शिक्षण अस्पताल लगिएको छ। त्यस्तै सर्लाहीका 25 वर्ष विवेक मण्डलले 85% शरीर जलाई किर्तिपुर वन अस्पतालको आईसीयूमा जीवन मरणको दुसाधमा लड़िरहेका छन् भने फेरि काठमाडौँका बुद्ध नगरका 45 वर्षीय आश्विन राउतले पारिवारिक विवादपछि भान्सामा आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। यसअघि नयाँ बानेश्वरमा संसद भवन अगाडि इलामका प्रेम प्रसाद आचार्यले राज्यको नीति र आर्थिक चक्रको असफलतालाई कारण देखाउँदै गरेको आत्मदाहले देशव्यापी बहस निम्त्याएको थियो। यी पछिल्ला चार घटनाले वर्तमान सरकारमाथि चौतर्फी आलोचना र नागरिक आक्रोश बढ़ाएको छ। राज्यका नियमनकारी निकायको ज्यादती महँगी र रोजगारीको अभावले युवाहरूलाई आत्महत्याको बाटो रोज्न बाध्य पारेको भन्दै आफन्तहरू आन्दोलित छन्। तर यो निराशा वर्तमान सरकार गठन हुनुभन्दा धेरै अगाडिदेखिको संरचनागत असफलताको उपज हो। विगत लामो समयदेखिको कमजोर आर्थिक नीति, युवाहरू माझ बढ़दो बेरोजगारी, झन्झटिलो प्रशासनिक प्रक्रिया, न्यायमा पहुँचको अभावले समाजमा निराशाको बिउ रोपेको थियो, जुन अहिले ज्वालामुखीका रूपमा विस्फोट भइरहेको विज्ञहरूले बताएका छन्। गहिरिदो आर्थिक मन्दी र सामाजिक संवादको अभावले मानिसहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याएको छ। सरकारले तत्काल राहत र वार्ताको औपचारिकतामा मात्र सीमित नभई नागरिकमा थपिएको चरम निराशा र प्रणालीगत त्रुटिलाई बेलैमा सम्बोधन नगरे यस्ता अप्रिय घटनाहरू थप बढ्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले मुलुक तीव्र निराशाको बाटोतर्फ गइरहेको भन्दै सरकारले आफ्ना काम कारवाहीबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता खतिवडाले जनतामा व्याप्त असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न सरकारसँग जोरदार माग गर्नुभयो। सरकार गठन भएको छोटो अवधिमै वर्षौंदेखिका सबै समस्याहरू समाधान गर्न सम्भव नहुने व्यावहारिक यथार्थलाई स्वीकार गर्दै उहाँले वर्तमान कार्यशैलीमा सुधार ल्याई जनतामा आशा जगाउनु सरकारको मुख्य दायित्व भएको उल्लेख गर्नुभयो। देशको आर्थिक सुस्थता र सुशासनको अभावका कारण नागरिकमा निराशा बढेको उहाँको भनाई थियो। काठमाडौँका सुकुम्बासीहरूलाई स्थानान्तरण गरिराखिएको किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि त्यहाँ आश्रित परिवारहरूको विचल्ली भएको छ। मध्यरात करिब 12:40 बजेबाट पसेको बाढ़ीका कारण आश्रित परिवारहरूको विचल्ली भएको हो। 15 दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धता 3 महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीड़ितहरूले आक्रोश व्यक्त गरेका छन्। अचानक बाढ़ी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्ध वृद्धा र बिरामीहरू थप जोखिममा परेका छन्। होल्डिङ सेन्टरमा बाढ़ी पसेसकै अहिले सामान निकाल्ने काम भइरहेको छ भने सुकुम्बासीलाई खरीपाटी होल्डिङ सेन्टर लिएर जाने तयारी भइरहेको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका 3 जना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिश गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर विगतमा सरकारले गठन गरेका आयोग र ल्याएका कानूनी व्यवस्थाहरू अपूर्ण भएको र समस्या समाधान नभएको भन्दै देशभरका मिटर ब्याज पीड़ितहरू फेरि सड़क आन्दोलनमा उत्रिएका छन् पीड़ितहरूले जनकपुरबाट बिहिबार शुरू गरेको पैदल यात्रा दोस्रो दिन शुक्रबारमा उत्तरीको बर्दीवास आइपुगेका छन् भने न्यायको खोजीमा पैदल निस्किएका करिब 200 जना पीड़ित 11 दिनभित्र संघीय राजधानी काठमाण्डु पुग्ने लक्ष्यका साथ अघि बढ़िरहेका छन् काठमाण्डु पुगेपछि सिधै दरबार मार्ग क्षेत्र प्रवेश गर्ने र देशैभरिका मिटर ब्याज पीड़ितहरू एकत्रित भई सिंह दरबार र बालुवाटारलाई दवाब दिने तयारी छ मिटर ब्याज विरूद्धको आन्दोलनका अभियन्ता एवं पीपुल्स फोर्स नेपालका केन्द्रीय अध्यक्ष उमेश कोरीले सरकारले बनाएका संयन्त्रहरू पीड़ितमुखी नभएका कारण आफूहरू फेरि सड़कमा आउन बाध्य भएको बताएका छन् सरकारले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराई द्विपक्षीय छलफल गराउने गरी बनाएको आयोग र संयन्त्र निकै फितलो भएको पीड़ितहरूको गुनासो छ दाङको घोराईमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर शिक्षा अधिकृतमाथि मोबिल छ्यापिएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ घोराई उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत अजय बोहरामाथि घोराई 15 का सदस्य लेखनाथ बुढाथोकीले मोबिल छ्यापेका हुन् घटना शनिबार बिहान भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ घोराई स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन गैर कानूनी ढंगबाट गरिएको भन्दै वडा सदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहरामाथि उक्त व्यवहार गरे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ उक्त घटनाको भिडियो सञ्जालमा सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान थालेको छ प्रहरीका अनुसार शिक्षा अधिकृत बोहरा निर्वाचन अधिकृतका रूपमा खटिएको र निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै घटना भएको प्रारम्भिक रूपमा खुलेको छ घटनामा संलग्न पक्षसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन आर्थिक वर्ष 2082-83 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा सो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेजी भएको सूचनामा उल्लेख गरेको छ गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौ सवारी साधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको गत वर्षसम्म सामान्य वर्षा सड़क निर्माण पहिरो पछ्याउने काम तथा सवारी साधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो विशेष गरी वर्षा र हिउँदमा हजारौं यात्रुले घण्टौ सड़कमै बस्नुपर्ने अवस्था थियो तर यस वर्ष सड़कको अधिकांश भाग कालो पत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: Akes bonus pal.
1: Visata Bernardisko, kelko macha bitreo apne ho.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: विश्वकप हेर्न डिश होम, खेलको मजा भित्र आफ्नै हो।

0: खाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: एसोस एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। दक्षिण फिलिपिन्समा विगत केही दशक यताकै सबैभन्दा शक्तिशाली आधीका कारण 15 जनाको मृत्यु भएको छ। यस भीषण आधीको जोखिमलाई मध्यनजर गर्दै पूर्वी एसियाका कयौं देशहरूले उच्च सतर्कता अपनाएका छन्। प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढ़िरहेको यो आधी करिब 1000 किलोमिटर क्षेत्रमा फैलिएको छ। यसको आकार युरोपेली मुलुक फ्रान्स जत्रो रहेको बताइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस आधीका कारण ताइवानको उत्तरी र पूर्वी भूभागका साथै जापानका दुर्गम टापुहरूमा भारी वर्षा हुने सम्भावना छ। यो आधी शनिबार दक्षिण पूर्वी चीनको तटीय क्षेत्रमा ठोकिने अनुमान गरिएको छ भने आधीको उच्च जोखिमलाई ध्यानमा राख्दै विभिन्न हवाई उडानहरू रद्द गरिएका छन् भने विद्यालयहरूको पठन पाठन समेत स्थगित गरिएको छ। त्यस्तै विश्वका प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक रूसमा

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
3: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98-58-00-700,
6: 98-460-40-344।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि,

0: किचन का लागि अत्याधुनिक सामग्रीहरु माइक्रोवेभ ओभन राइस कुकर
1: विशेष छुट र अफरहरु शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरीद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस् तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा नेसनल इलेक्ट्रोनिक्स ब्यास्तै न्यू रोड दमौली तनहु फोन नम्बर 9856607424 9860102092
0: प्रोप्राइटर अर्जुन अधिकारी सागर उदास नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान
2: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
4: दाजु भाइको के को गफ गफ हुँदैछ
2: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
4: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
2: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
4: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9046 3739

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्। र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
7: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542582000।
8: सामाजिक सञ्जाल जी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सुखन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना यूआरएल चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
9: सतर्क तन ठगे तब त क्या जोगिना
10: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
12: सूचना
13: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
12: हाम्रा सेवाहरू
13: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
12: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
13: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9815104549।
0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
3: अमाल म्युजिक सगौरव प्रस्तुत गर्दछ।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट।

0: तीन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
0: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
0: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जाल जी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9065414437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9855343234।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 9828280080, 9815104539।
6: 94.2 The Mauli FM, Samudayako Awaaz.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
4: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059-49-80 र 98-29-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560-63-444, 98560-60-656।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: सिद्धार्थ ब्याङ्क र क्यारे जनहितरी जारी सन्देश।
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
4: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजुभाइको के को गफ गफ हुँदैछ?
4: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि 65 सुकुम्बासी परिवारलाई खरीपाटी सारिँदै काठमाडौँ उपत्यका र काभ्रेमा आज आकस्मिक बाढीको उच्च जोखिम। पहिरोले 5 राजमार्ग बन्द, कर्णाली करिडोर सुचारू। शिव शिखर सहकारीका थप 96 जना साना बचतकर्ताको रकम फिर्ता। कृषि क्षेत्रमा कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरे कार्यवाहीको चेतावनी। उजुरी गर्न किसानलाई आग्रह। दाङको घोराहीमा शिक्षा अधिकृतमाथि मोबिल खर्याउने वडा सदस्य फरार। प्रहरीले खोज्दै भिरकुटी कागज कारखाना 1.5 दशकदेखि ठप्प। अरबौंको उद्योग खण्डहरमा परिणत। भारत र न्यूजील्याण्ड बीच द्विपक्षीय व्यापार दुब्बर बनाउने सहमति। 18 ठूला निर्णयमा हस्ताक्षर। कंगोमा इबोला भाइरसको प्रकोप बढ्दै 648 जनाको मृत्यु। र कमजोर नतिजापछि महिला क्रिकेट टोलीका प्रशिक्षक हर्षल पाठक पदमुक्त। 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कपमा नेपालको शानदार शुरूआत। कतारमाथि 105 रनको फराकिलो जित।

0: नागरिकता भएपुग्छ
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राधा स्वामी होल्डिङ सेन्टरका सुकुम्बासीलाई स्थानान्तरण गरिने सम्बन्धी खबरबाट किर्तिपुरमा रहेको राधास्वामी होल्डिङ सेन्टर बाढ़ीले डुबानमा परेपछि त्यहाँ बस्दै आएका 65 सुकुम्बासी परिवारलाई भक्तपुरको खरीपाटी सारिने भएको छ। गैराती परेको अविरल वर्षाका कारण बागमती नदीको बाढ़ी सेन्टरभित्र पसेपछि प्रभावित 154 जनाको बिचल्नी भएको छ। रातको समयमा अचानक बाढ़ी बस्दा बालबालिका वृद्ध वृद्धा र बिरामीहरू बढ़ी मारमा परेका छन् भने उनीहरूको अन्नपात लुगा कपड़ा र औषधि समेत बाढ़ीले बगाएको छ। सुरक्षाकर्मीको टोलीले तत्काल उद्धार गरी 54 जनालाई त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जनका अनुसार खरीपाटीमा ठाउँ खाली गराई प्रभावितहरूका लागि बस्ने व्यवस्था मिलाइएको छ। यसअघि समितिले प्रति परिवार 25,000 रूपियाँ राहत दिएर सेन्टर खाली गर्न सूचना जारी गरे पनि उनीहरू सर्न मानेका थिएनन्। अहिले बाढ़ीले संकट निम्त्याएपछि उनीहरू सबैलाई खरीपाटी लैजाने तयारी गरिएको हो। लगातारको मनसुनी वर्षाका कारण काठमाडौँ उपत्यका र काभ्रेका नदी तथा खोलाहरूमा आकस्मिक बाढ़ीको उच्च जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बाढ़ीको चेतावनी दिएपछि विपद व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज पनि देशका धेरै ठाउँमा वर्षा हुने र पहाड़ तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने सम्भावना छ। यसै गरी नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुली लगायत अरू 29 जिल्लाका ससाना नदीहरूमा पनि पानीको बहाव निकै बढ्ने अनुमान गरिएको छ। तिनी नदीहरूमा बाढ़ीको मध्यम जोखिम रहने भएकाले महाशाखाले नदी किनार आसपास सुरक्षा अपनाउन अनुरोध गरेको छ। देशका विभिन्न भागमा खसेको पहिरोले मेची राजमार्ग कान्ति लोकपथ, काली गण्डकी करिडोर, बीपी राजमार्गका विभिन्न सड़क खण्ड र लालझण्डी ढोरपाटन सड़क पूर्ण रूपमा बन्द भएका छन्। गैराती पहिरोले थुनिएको कर्णाली राजमार्गको कालीकोट गगनी खोला खण्ड भने आज दिउँसोदेखि सुचारू भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप 96 साना बचतकर्ताको रकम फिर्ता गरेको छ। सरकारले समस्याग्रस्त सहकारीका ऋणीहरूबाट पैसा उठाएर पीड़ित बचतकर्ताहरूलाई फिर्ता दिन थालेको थियो। यो सँगै शिव शिखर सहकारीका हालसम्म 1213 जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाइसकेका छन्। समितिका अनुसार पहिलो चरणमा थोरै बचत भएका नागरिकहरूलाई प्राथमिकता दिएर रकम उपलब्ध भइरहेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बाँकी बचतकर्ताहरूलाई पनि उनीहरूको रकमका आधारमा वर्गीकरण गरेर क्रमशः पैसा फिर्ता दिँदै जाने जनाएको छ। सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट रकम जुट्ने क्रम जारी रहेकाले बचत फिर्ता गर्ने र यो कार्य कानूनी व्यवस्था अनुसार निरन्तर चल्ने समितिले स्पष्ट पारेको छ। कृषि क्षेत्रमा कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कानूनी कार्यवाही बमोजिम कड़ा कार्यवाही गरिने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजारमा कतै कृषि सामग्री लुकाउने वा मूल्यवृद्धि गर्ने गतिविधि देखिएमा तत्काल मन्त्रालयको हटलाइन नम्बरमा खबर गर्न आग्रह गर्नुभएको छ। किसानले मल, बिउ र विषादी सहज रूपमा पाएका छन् कि छैनन् भने बुझ्न मन्त्री चौधरी आज आफै स्थलगत अनुगमनमा निस्किनु भएको छ। चितवनका विभिन्न पालिका र खेत बारीमा पुगेर किसानसँग प्रत्यक्ष संवाद गर्दै उहाँले कृषि क्षेत्रमा कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्नेमाथि कड़ा कार्यवाही गरिने चेतावनी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। दाङको घुराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि वडा सदस्य लेखनाथ बुढा थोकीले मोबिल खन्याएर दुर्व्यवहार गर्नुभएको छ। पद्मोदय पब्लिक स्कूलको व्यवस्थापन समिति निर्वाचन सार्न दिएको दबाव बोहराले अस्वीकार गरेपछि आक्रोशित वडा सदस्यले उहाँमाथि अभद्र व्यवहार गर्नुभएको हो। मोटरसाइकलमा गइरहेका शिक्षा अधिकृतलाई रोकेर हेलमेट माथिबाटै मोबिल खन्याइएको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय दाङले फरार रहेका बुढा थोकीको खोजी गरिरहे पनि उहाँ अहिलेसम्म फेला पर्नु भएको छैन। नवलपुरको गैडाकोट स्थित भ्रिकुटी कागज कारखाना डेढ दशकदेखि बन्द हुँदा खण्डहरमा परिणत भएको छ। स्वदेशमै कागज उत्पादन गरी आयात रोक्ने लक्ष्यका साथ स्थापना गरिएको यो उद्योगलाई ब्योत्याउन अहिलेसम्म कुनै ठोस पहल हुन सकेको छैन। चीन सरकारको सहयोगमा 2039 सालमा स्थापना भएको यो कारखानाले नेपालको कुल कागज मागको करिब 35% आपूर्ति गर्ने गरेको थियो, तर 2048 सालमा निजीकरण गरिएपछि व्यवस्थापकीय कमजोरी र कच्चा पदार्थको अभावका कारण उद्योग संकटमा पर्दै गयो र 2067 साल फागुनदेखि पूर्ण रूपमा बन्द भयो। लामो समयदेखि उद्योग ठप्प हुँदा यसका करोड़ौं मूल्यका मेसिनहरू खिया लागेर नष्ट हुँदै गएका छन् भने उद्योग परिसर झाडीले ढाकिएको छ। सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीमा व्यापक भ्रष्टाचार भएको संस्थानका पूर्व संचालक समिति अध्यक्ष डाक्टर वेदबहादुर छेत्रीले दावी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कुनै समय नाफामा रहेको संस्थान अहिले 1.5 अर्ब रूपियाँ भन्दा बढ़ी घाटामा जानुको मुख्य जिम्मेवार कृषि मन्त्रालय नै रहेको आरोप लगाउनुभयो। डाक्टर छेत्रीका अनुसार बालाजु दुग्ध वितरण आयोजनाको सुधारका लागि अर्थ मन्त्रालयबाट आएको 15 करोड़ रूपियाँ दुरूपयोग भएको प्रतिवेदन बुझाउँदा समेत मन्त्रालयले कुनै छानबिन गरेको छैन। संस्थानभित्रको व्यथिति र अनियमितता सच्याउन खोज्दा उल्टै आफूलाई निलम्बन गरिएको उहाँको भनाइ छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: kas būna spāl.
1: Visa
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भारत र न्यूजील्याण्डले आउँदो सन् 2030 सम्ममा आफ्नो द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने सहमति गरेका छन्। व्यापार बढाएर करिब 35,000 करोड रूपियाँ पुर्याउने योजनासहित दुई देशबीच 10 समझदारी पत्र सहित 18 ठूला निर्णयमा हस्ताक्षर भएको छ। मुलुकको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग अकल्याण्डमा भेटवार्ता गरेका हुन्। भेटका क्रममा दुवै देशले स्वतन्त्र व्यापार सम्झौतालाई छिट्टै लागू गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। इण्डोनेसिया अस्ट्रेलिया हुँदै न्यूजील्याण्ड पुगेका भारतीय प्रधानमन्त्री मोदी आजै नयाँ दिल्ली फर्कने कार्यक्रम छ। यता कंगोमा इबोला भाइरसको प्रकोप फैलिँदा 648 जनाको मृत्यु भएको छ। कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म त्यहाँ 1,830 जनामा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रहरू बढ्दै गएपछि सरकारले सोपो र हाट युले प्रान्तलाई पनि अति प्रभावित सूचीमा थपेको जानकारी दिएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले भने कंगोमा इबोलाको वास्तविक अवस्था सरकारी तथ्याङ्क भन्दा 2-4 गुणा बढी हुन सक्ने भन्दै सचेत गराएको छ। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकलाई पदमुक्त गरेको छ। सन्तोषजनक नतिजा निकाल्न नसकेकाले प्रशिक्षक पाठकलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको क्यानले जनाएको छ। गएको पुष महिनामा मात्रै महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका पाठकलाई क्यानले 6 महिनामै पदमुक्त गरेको हो। उनको प्रशिक्षणमा नेपाली टोलीले आईसीसी T20 विश्वकप ग्लोबल छनौट एसियन गेम्स छनौट जस्ता ठूला प्रतियोगिता खेले पनि कुनैमा सफलता पाउन सकेको थिएन। यता मलेसियामा शुरू भएको एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई 105 रनले हराउँदै शानदार शुरूआत गरेको छ। आज भएको पहिलो खेलमा नेपालले दिएको 131 रनको लक्ष्य पछ्याएको कतार 12 ओभरमा 25 रनमै समेटियो। नेपालका लागि बलिङतर्फ रचना चौधरी र रिया शर्माले 3-3 विकेट लिए भने मनिषा उपाध्यायले 2 र अनु कोडायतले 1 विकेट लिन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रनको योगदान दिन। अब नेपालले सम्हत चरणका अर्का खेलहरूमा सिंगापुर र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि 65 सुकुम्बासी परिवारलाई खरीपाटी सारिँदै काठमाडौँ उपत्यका र काभ्रेमा आज आकस्मिक बाढीको उच्च जोखिम। पहिरोले 5 राजमार्ग बन्द, कर्णाली करिडोर सुचारू। शिवशिखर सहकारीका थप 96 जना साना बचतकर्ताको रकम फिर्ता। कृषि क्षेत्रमा कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरी कारवाहीको चेतावनी। उजुरी गर्न किसानलाई आग्रह। दाङको घोराहीमा शिक्षा अधिकृतमाथि मोबिल खन्याउने वडा सदस्य फरार। प्रहरीले खोज्दै भ्रिकुटी कागज कारखाना 1.5 दशकदेखि ठप्प। अरबौंको उद्योग खण्डहरूमा परिणत। भारत र न्यूजील्याण्ड बीच द्विपक्षीय व्यापार दोब्बर बनाउने सहमति। 18 ठूला निर्णयमा हस्ताक्षर। कंगोमा इबोला भाइरसको प्रकोप बढ्दै 648 जनाको मृत्यु। र कमजोर नतिजापछि महिला क्रिकेट टोलीका प्रशिक्षक हर्षल पाठक पदमुक्त। 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपालको शानदार शुरूआत। कतारमाथि 105 रनको फराकिलो जित। हवस् त यसका साथै नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो मज्जाको म्युजिक।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।

सिंदूर को धूलो केही हैन जस्तो लाग्थ्यो। माया माया त संसारमा सबैभन्दा ठुलो हुन्छ भन्थे, तर म गलत रहेछु। जानिन मैले एक चिम्टी सिन्दूरले उनलाई मबाट खोसेर लैजान्छ भन्ने।

0: सुन त, भोलि पनि आऊ है।
1: हुन्छ, पर्खेर बस्नु ल।
0: उनले पर्खन भनिन्, मैले पनि पर्खेर बसे, भोलि आउँछु है यस्तै भनेकी थिइन्। मैले भोलि कुरिरहेँ, के थाहा मलाई त्यो भोलि कहिल्यै आउँदैन भनेर।

0: तर यो मनले बिर्सन मान्दोरहेनछ, बिर्सु पनि कसरी? आखिर मैले माया गरेको मान्छे न हो, तैपनि कहीँ कतै सुन्छ कि भनेर कराइरहन्छु, चिच्याइरहन्छु, बोलाइरहन्छु म।
1: सारी

0: FM 94.4 MHz. जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाको कि, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिकेस्ट समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865778232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टेक्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरिरहेछौ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा झलझलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। अब म सशक्ती रेडियोहरूको जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगरले साथ दिइरहनु भएको छ। रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कुपिला आचार्य, सामुदायिक रेडियो स्काई नब्बे.4 MHz तमघास गुल्मीबाट, 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 MHz तामसेन पाल्पाबाट यति बेला साथ दिइरहनु भएको छ। तिलु राणा भट्टराईले रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तुबाट गुडिया भरले साथ दिइरहनु भएको छ। रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट नम्रता नेपाली, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चढाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुरबाकीबाट सुदीप कुमार थारू, रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मीले साथ दिइरहनु भएको छ। रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, यसै क्रममा रेडियो आफ्नो एफएम रूकुम पश्चिममा 90.4 MHz चौरजहादीबाट मनिषा डागी, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz बाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक साथी विनुमाया राईको भने रेडियो मौराखाना 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो मेन्स्याम एफएम 103.5 MHz बाट यति बेला रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट शारदा बासकोटाले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो सौगात एफएम 103.4 MHz बैटरीबाट अझै विक परिवर्तनले पनि साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 MHz रामेछापबाट साथ मिलिराखेको छ। अनिता रसाईली अनुको भने रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट साथ दिइरहनु भएको छ। प्राविधिक साथी खड्गराज बस्नेत आकाशले भने रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 MHz दाङघोराईबाट ईश्वरी पुनले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट गोरख जागीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ।
हामी कार्यक्रम लोकसारथीमा छौं। प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म तपाईले सुन्न सक्नुहुन्छ। आज शनिवारी बसाईमा छौं। शनिवारी बसाईमा रहेर तपाईसँग हामी पुराना लोक भाकाहरू सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। पुराना लोकगीत सुन्न चाहनुहुन्छ भने रेडियो कार्यक्रम लोकसारथी अन्तिमसम्म सुन्नुहोला। राजा पुराना लोकगीतहरू गाउन पनि पाइन्छ, सुन्न मात्र होइन गाउन पनि पाइन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 2070 सालसम्मका पुराना लोक भाकाहरू आजको कार्यक्रममा तपाईँले गाउनु पर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 2070 सालसम्मका पुराना लोक भाकाहरू गाउनका लागि तपाईँले हामीलाई फोन गर्नुहोला। 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला भने हामीलाई तपाईँ म्यासेज पनि गर्न सक्नुहुन्छ। 98 6 44 17 298 9 8 6 4 4 1 7 2 9 8 मा म्यासेज गर्नुहोला। फोन गर्ने साथीहरूले म्यासेज नगर्नुहोला भने म्यासेज गर्ने साथीहरूले फोन नगर्नुहोला। फोन अब फोन गर्ने साथीहरूले गीत सुनाउन पाउनुहुन्छ। प्रतिभा छ भने तपाईँले भनौँ न फोन गर्नुहोला। होइन कार्यक्रम सुनेर साथ दिइराखेको छु, कार्यक्रम सुन्ने मात्रै साथीहरूले चाहिँ म्यासेज गरेर साथ दिनुहोला कि तपाईँको पनि सहभागिता रहोस्। कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई पनि जानकारी होस् है। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनु सबको क्रममा कार्यक्रमको पहिलो कार्यक्रमको शुभारम्भ स्वरूप एउटा निकै मिठो गीत, निकै राम्रो गीत, सुन्दरमणि अधिकारी र विष्णु माझीको आवाजमा रहेको गीत बर्खा लाग्यो यो गीत छ होइन। यो गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ। 98 68 60 39 40 मा फोन र 98 44 17 298 मा म्यासेज गर्न सक्नुहुन्छ।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। विष्णु माझी र सुन्दरमणि अधिकारीको आवाजमा रहेको पुरानो गीत बर्खा लाग्यो, यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ र कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। आज शनिबार, आज पुराना पुराना लोकभाकाहरू गाउन पाइन्छ। 2070 सालसम्म आएका रेकर्ड भएका लोकभाकाहरू गाउन पाउनुहुन्छ। आजको बसाईमा तपाईँले फोन गर्नुभयो भने म तपाईँलाई आग्रह गर्छु, तपाईँले फोन गर्नुहोस्, आउनुहोस्, होइन आज तपाईँको आवाजमा पुराना पुराना लोकभाकाहरू सुनाउनका लागि तपाईँको उत्तम तयारी अवस्थामा हामी छौं है तपाईँको लागि। र हामीले यताबाट पनि धेरै राम्रा राम्रा गीतहरू बजाइराखेका छौं। मैले 98-46 को लाइनमा म्यासेज गर्नको लागि भनेको छु, फोन गर्नको लागि होइन। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज बुझिएन हजुर। हुम्लाबाट सन्देश शाही भन्नुभयो। हुम्ला कुन ठाउँबाट सन्देश जी? कुन ठाउँ भन्नुभयो? ए ल, अनि सन्देश जी कार्यक्रममा आउनु भएको छ। कार्यक्रम लोकसारथी कतिको सुन्ने गर्नुहुन्छ तपाईँले? कतिको सुन्ने गर्नुहुन्छ भनेको? दिनकै सुन्नुहुन्छ। कति क्लासमा पढ्नुहुन्छ? आज के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी पाउनु भएको छ कि छैन हजुर? पाउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ? आज कुन गीत गाउनुहुन्छ भन्नुहोस् त? अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, कृपया कार्यक्रमको बारेमा बुझेर मात्र आइदिनु होला, कार्यक्रम सुनेर मात्र आइदिनु होला। मैले फेरि पनि भने, कार्यक्रममा फोन गर्नु मात्र ठूलो कुरा होइन, कार्यक्रममा सहभागिता जनाउनु मात्र ठूलो कुरा होइन, कार्यक्रमको नियम पालना गर्नु पनि सबभन्दा ठूलो कुरा हो। अब कार्यक्रममा फोन गर्नुभयो, कार्यक्रममा कार्यक्रमको नियमलाई पालना गर्न सक्नु भएन, कार्यक्रममा फोन गरेको के फाइदा, होइन? यति बेला अर्को साथी, नमस्कार हजुर।
1: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँ भएको छ?
1: म यता जाजरपुर जिल्ला खेडाघाट नगरपालिका वडा नम्बर 7 अमर बहादुर बुढा मगर।
0: अमर बहादुर बुढा मगर, के छ अमरजी खबर तपाईँको?
1: ठिकै छ भन्नुपर्छ है।
0: अनि के गर्दै हुनुहुन्छ यति बेला?
1: कार्यक्रम सुन्दै बसिरहेको भन्नुपर्छ।
0: कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, अनि आज कार्यक्रममा के गर्छौ भन्ने कुरा जानकारी पाउनु भएको छ कि छैन हजुर?
1: जानकारी छ भन्नुपर्छ है।
0: जानकारी छ भने आज कुन गीत सुनाउनुहुन्छ?
1: म मिरमिरेको घाम घाम कि जस्तो लागिरहेको छ।
0: गाउनुहोस् गाउनुहोस्, मजाले पाउनुहुन्छ। मिरमिरेको घाम त मलाई पनि असाध्यै मनपर्ने पुरानो गीत हो, क्यारे गाउनुहोस्।
1: काँडाको निन्द्रै हुमान सम्झ टाडाको निरमिरेको घाम, निरमिरेको घाम लर्के जोबा तिम्रै हो रमारा फुल दर छैन काँडाको तिम्रोमा न सम्झ टाढाको मिरेको घाम, मिरेको घाम लर्के जोगा तिम्रो प्रमारा जाते मारी जा। त्यति नै भन्नुपर्छ है।
0: मिरमिरेको घाम लर्के जोवन तिम्रै हो रामा राम ढाँटे मरिजाम, होइन?
1: हजुर हजुर।
0: फेरि यता यसो भन्दा घरकीले फेरि कसलाई भनिस् भनेर रिसाउनु होला र बल्ल खानु होला तपाईँ, होइन?
1: त्यसो त नहोला, यो अब गानामा थियो, अब गानामै सीमित होला भन्नुपर्छ।
0: ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनुहोला। अहिलेको लागि बिदा गर्छौ, नमस्ते।
1: हजुर नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको नाम हो अमर बुढा, उहाँ आउनुभएको थियो छेडाघाट नगरपालिकाबाट फोन गर्नुभएको थियो जाजरकोटबाट उहाँसँग कुराकानी गरिसकेका छौँ। अब एकजना साथीको कल लिन्छौ त्यसपछि म्यासेज आएका छन् म्यासेजहरू वाचन गर्नेछौ। 9868309940 को नम्बर तपाईका लागि खुल्ला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्ने गर्छौ। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नु भयो कहाँबाट हजुर? शंकर मुखिया होइन
2: हजुर?
0: के छ शंकरजी खबर तपाईँको?
2: ठिक छ भन्नु छ सर, हजुरको चाहिँ के छ?
0: ठिक छ। कुन रेडियोबाट सुन्नु भयो हामीलाई? रेडियो मेन श्याम एफएमबाट सुन्दै हुनुहुन्छ होइन? ल, कार्यक्रममा आउनु भएको छ। आज कस्तो खालको गीत गाउनुपर्छ भन्ने कुरा जानकारी लिएर आउनु भएको छ कि नलिकन आउनुभयो?
2: लिएर आएको छु भन्नुपर्छ।
0: ल, आज कुन गीत गाउनु हुन्छ?
2: म
0: गीत हो कि कति सालमा आएको गीत हो भन्नुहोस् त?
2: पुरानो गीतै हो।
0: कति सालमा आएको गीत हो थाहा छ? 2071 सालदेखि 2083 सालसम्मका गीतहरू भएमा हामीले यतैबाट फोन काट्छौ। त्यति बेला तपाईँले गुनासो गर्न पाउनु हुने छैन है। हुन्छ, ल सुरु
2: गर्नुहोस्। माया लाउने मायालुरायो, माया लाउने मायालुको जुरायो, ए कान्छ देउरानीको डाँडैमा चढायो, माया लाउने मायाले बोलायो, माया लाउने माया बोलायो, पछु लेखेर अहिले माया भेटियो, जीवानै लेखेर हो कि अहिले माया देखियो, ए कान्छ देउरानीको डाँडैमा चढायो, माया लाउने मायालुले बोलायो, माया लाउने मायालुले बोलायो।
0: हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो। फेरि फेरि व्यवसायमा आउनुहोला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा पास्तरबाट आउनु भएको साथीको गीत सुनिसकेपछि अब म्यासेज पढ्ने पालो हो। धेरै साथीहरूले म्यासेज गर्नु भएको छ। पहिलो म्यासेज मैले उठान गरे। पहिलो म्यासेज आएको छ कहाँबाट आयो भन्ने कुरा हो होइन? तेराथुम मबुहान तेराथुमबाट सञ्जीव मबुहान तेराथुमबाट कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो छ गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को सन्देश रहेको छ हामीसँग। उहाँले के लेख्नु भएको छ मैले हेर्दैछु। विपना छेत्री हो जाजरकोटबाट। नमस्ते दाई, म पनि कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज लिन चाहे, अर्को म्यासेज लेख्नु भएको छ। प्युठानबाट चञ्चल घर्ती कार्यक्रम सुन्दैछु भन्नुभएको छ, अर्को म्यासेज छ र उहाँले पहिला यो म्यासेज लिन्छु होइन, एउटा म्यासेज मैले छुटाएको रहेछु। र अर्को मेसेज मलाई प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ केसरी राणा मगर हो प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अर्को मेसेज आएको छ हामीलाई, उहाँले लेख्नु भएको छ कार्यक्रम तेराथुम छथरबाट म कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। उहाँको नाम चाहिँ लेख्नु भएको छ, उहाँको नाम रहेको छ पवित्र लिम्बू, पवित्र लिम्बू तेराथुमबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यति बेला अर्को मेसेज छ, उहाँले लेख्नु भएको छ न सुषमा मगर हो सुनसरीबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउँछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि अर्को गीत राख्नेछौ। नमस्कार हजुर।
3: हजुर नमस्कार।
0: को बोल्नु भएको बाट?
3: चन्द्रकोट एक अर्जेवादेखि गंगा खरेल।
0: गंगा खरेल चन्द्रकोट एक अर्जेवाबाट?
3: हजुर।
0: के छ गंगाजीको हाल खबर?
3: एकदम ठिकै छ, रमाइलो छ, हजुरहरूको कार्यक्रम राम्रो लाग्छ।
0: हजुरहरूको कार्यक्रम राम्रो लाग्छ होइन त?
3: हजुर।
0: हाम्रो मात्रै कार्यक्रम हो र, यो त गंगाको पनि कार्यक्रम होला क्या अरे?
3: सुन्दैछौ नि।
0: त्यही त नि, यो त तपाईँको पनि कार्यक्रम होला क्या अरे?
3: हो नि, हामी सबैको हो।
0: अनि कहाँ हजुरहरूको कार्यक्रम भन्नुभयो त नि? त्यस्तो त्यस्तो त भन्न पाइन्न भयो होइन? अनि कुन रेडियोबाट सुन्नुभयो गंगाजीले? सामुदायिक रेडियो स्काईबाट सुन्नुभयो होइन? कतिको मनपर्छ, कतिको राम्रो लाग्छ कार्यक्रम?
3: एकदम राम्रो लाग्छ हजुरहरूको कार्यक्रम।
0: फेरि हजुरहरूको कार्यक्रम भन्नुभयो होइन?
3: प्रतिदिन सुनिन्छ टाइम मिलेसम्म।
0: फेरि हजुरहरूको कार्यक्रम भन्नुभयो के? त्यही त नि, लोकसारथी कार्यक्रम राम्रो लाग्छ भनिदिनुहोस् न, भइहाल्छ होइन? एउटा कुरा के हो भने, रेडियोमा प्रसारण भइसकेपछि रेडियो भनेको त एकजनाको हुँदैन के, रेडियो भनेको आम सबैको हुन्छ, त्यसैले रेडियोमाबाट प्रसारण भइसकेपछि हजुरहरूको तपाईँको यो एकजना व्यक्तिको नहुने भएको हुनाले तपाईँको हजुरहरूको भन्न मिल्दैन क्या, त्यसैले हाम्रो भन्नु पर्यो होइन?
3: कार्यक्रम भन्न खोजेको त्यसैको पनि भयो, अनि पुराना पुराना गीतहरू सुन्न पाइन्छ, अनि फेरि गाउन पाइन्छ, त्यही भएर आज फोन डायल गरौँ
0: भनेर। आज कुन गीत गाउनुहुन्छ त गंगाले?
3: एउटा पुरानो गीत गाउँछु।
0: कुन गीत भन्नु त?
3: नहेर्नु लुकेर भन्ने, हामी सानो सानो हुँदाखेरि आएको
0: हो,
3: मलाई ठ्याक्कै थाहा छैन है।
0: नहेर्नु लुकेर गाउनुहोस् ल।
3: हे हाँस्नु तिमी हेराई, अरे मैले राई छ नि दोष मेरै, नहेर्नु लुकेर तिम्रो घरमा नौ माटी बजाउँदा, मलाई लान्छन् जो शङ्ख फुकेर, रमाउनु धेरै हरे मैले रहेछ नि दोष मेरै, नहेर्नु लुकेर तिम्रो घरमा नौ माटी बजाउँदा, मलाई लान्छन् जोरे शङ्ख फुकेर। यति नै हजुर।
0: नहेर्नु लुकेर होइन?
3: हजुर।
0: भनेपछि अब त्यहाँसम्म पुगिसक्नुभयो?
3: म त माथि नै पुगेको।
0: है, माथि नै पुग्नु भएको?
3: हजुर।
0: माथि पुग्नु भएको, यहाँ कसरी बोल्नुभयो त? हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, तर जोरसँग चाहिँ फुक्न नपरोस् है, बरु आफ्नो मनको मान्छेसँगै जानु होला होइन? सायद गई पनि सक्नुभयो होला होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि बिदा गर्छौ, नमस्ते।
3: हस् हस् नमस्कार।
0: टेलिफोन

0: पानी पर्या छ, पानी पर्दा उसैलाई सम्झिने बानी पर्या छ। अब उसैलाई सम्झिने बानी परेपछि त कसको के लाग्छ र होइन, मुसलधारे पानी पर्यो कि उसको याद आइरहन्छ आइहाल्छ होइन, नसम्झ्यौं भने पनि सम्झिहाल्न पर्दो रहेछ। विमल राज छेत्री र विष्णु माझीको आवाजलाई यहाँबाट स्थान दिएका हौ हामीले। यति बेला के छ साथी हुनुहुन्छ हुनुहुन्छ म साथी नमस्कार हजुर
1: नमस्ते दाई
0: को बोल्नु भयो कहाँबाट के लिम्बु भन्नुभयो
1: सन्ध्या
0: ए सन्ध्या लिम्बु होइन के छ सन्ध्याको खबर
1: ठिकै छ दाई
0: पानी परेर रोकिराखेको छ यतातिर पनि पानी पर्ने अब त मौसम त बर्खाको हो त्यही भएर ठिक छ कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ कस्तो खालको गीत गाउनुपर्छ भन्ने कुरा जानकारी पाउनु भएको छ कि छैन सन्ध्याले
1: जानकारी

0: दाई म एउटा गीत गाउन चाहन्छु रेशम छेत्री भन्ने, यो गीत पुरानै होला जस्तो लाग्छ दाई।
1: यो गीत त धेरै पुरानो भन्दा नि धेरै पुरानो गीत हो, यो गीत मजाले गाउन पाउनुहुन्छ।
0: हुन्छ दाई, दुई तिनलाई गीत गाउन चाहन्छु।
1: लगाउनुहोस्।

0: एक नाले बन्दुक दुई नाले बन्दुक मिर्गालाई ताकेको मिर्गालाई मैले ताकेको होइन मायालाई ताकेको हे सम्झिरी रे सम्झिरी उडेर जाउँ टाढामा भन्ज्याङ रे सम्झिरी चाहिँ है
1: रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनुहोला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 को नम्बर यति बेला अर्का सहभागी त्यसपछि म म्यासेज वाचन गर्नेछु नमस्कार हजुर को बोल्नु भयो कहाँबाट अर्घ खाँचीबाट नाम के भन्नुभयो शर्मिला सुनार अर्घ खाँची कुन ठाउँबाट हो शर्मिला ल कार्यक्रममा आउनु भाषा आज कुन गीत गाउनुहुन्छ लगाउनुहोस् ल पुरानै गीत गाउनुहोस् ल
2: हजुर
1: पुरानै गीत गाउनुहोस् हजुर हेलो टेलिफोन सम्पर्कमा फोन गरिसकेपछि मैले कतिचोटि भन्ने तपाईँहरूलाई टेलिफोनतिर ध्यान दिनुहोस् यता बोल्नुहुन्छ उता हजुर भन्नुहुन्छ उता तिर उ गर्नुहुन्छ होइन त्यस्तो त हुँदैन नि अब कार्यक्रममा आइसकेपछि कति धेरैजना साथीहरूले फोन लगाउन कोसिस गरिरहनु भएको हुन्छ तपाईँहरू एक दुईजना साथीहरूले गर्दाखेरि अन्य साथीहरूलाई पनि डिस्टर्ब हुन्छ समस्या पर्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
3: हजुर नमस्कार
1: को बोल्नुभयो कहाँबाट
3: मालिकको गाउँपालिका वडा नम्बर 5 छाजुली आर्चरदेखि गुनाखर गिरी
1: गुनाखर गिरी होइन
3: हजुर
1: कुन ठाउँबाट भन्नुभयो
3: म गुल्मीदेखि गुनाखर गिरी
1: गुल्मी मालिका गाउँपालिका भन्नुभयो होइन भन्नुपर्छ जानकारी छ कि छैन हजुरलाई
3: गीत गाउने होइन र
1: कस्तो खालको गीत गाउनुपर्छ थाहा छ थाहा छैन रेडियो सुन्नु भएको छैन ल उसो भए सुनेर बुझेर कल गर्नुहोला अहिलेको लागि बिदा गर्छौ टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी गीत गाउनुपर्छ त पर्छ कस्तो खालको गीत गाउनुपर्छ यो पनि जानकारी हुनुपर्छ कार्यक्रमलाई भर्खर मात्र सुनेको छु भन्दै फोन गर्नुभन्दा बरु एकछिनसम्म मजाले कार्यक्रमलाई ध्यान दिएर सुन्नुभयो भने तपाईँले कार्यक्रमको बारेमा बुझ्नुहुनेछ कार्यक्रममा तपाईँले पुराना 2070 सालसम्मका लोकभाकाहरू गाउन पाउनुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए आजको बसाईमा यति बेला के छ अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट तपाईँको आवाज सानो आयो अलि लाउड स्पिकर बन्द गरेर बोल्नु होला है संगीता सुनार कहाँबाट भन्नुभयो गुल्मीको सिमलटारीबाट होइन लाउड स्पिकर बन्द गरिदिनु न संगीताजी आज कुन गीत गाउनुहुन्छ कुन गीत गाउनुहुन्छ भन्नु त संगीताजीलाई मैले लाउड स्पिकर बन्द गर्नु भनिरहेको छु तर मानिरहनु भएको छैन आवाज पनि सानो आइराखेको छ अनि हाम्रो आवाज हल्का हल्का फर्किना फर्किना पनि खोजिराखेको छ के गरौँ भन्नु त संगीताजी ल गीत सुरु गर्नुहोस्
4: ಪೌರಿ ಮಾ
1: हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। फेरि फेरिका बसाइमा आउनु होला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते। गंगा आउनु भएको थियो, अस्मिता सुनार आउनु भएको थियो उहाँसँग, अस्मिता होइन के अरे संगीता सुनार आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छ। तीनवटा म्यासेज आएको छ, म म्यासेज वाचन गर्छु। मलाई पहिलो म्यासेज प्राप्त भएको छ, उहाँले लेख्नु भएको छ, हेलो दादा नमस्ते, जाजरकोटबाट गंगापुन हो, कार्यक्रम असाध्यै राम्रो छ, कार्यक्रम नियमित सुन्ने गर्छु भनेर म्यासेज गर्नुभएको छ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, हामीलाई म्यासेज गर्नुभएको छ, कमल गिरी हो प्युठान टिमुर चौरबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, मनिषा बीके माग्लुङ तीन तेह्रथुमबाट कार्यक्रम सुन्दैछु, सबै साथीहरूलाई सम्झेको कुरा जानकारी गराउँछु भन्नुभएको छ। 9864-17-298 म्यासेज गर्दै गर्नुहोला, हामी एकजना साथीलाई कलमा लिन्छौ, त्यसपछि एउटा गीत राखौंला। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सौगात खरेल। के छ सौगात, कति क्लासमा पढ्नुहुन्छ? ल, रेडियो भन्दा टाढा गइदिनुहोस् ल। ल, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ?
0: अलमल परे बनैना निस्कनै सकिन, डाँडै फुर्के सल्लो मायाको गाउँ चिने घटिनै सकिन, ओल्लो हकी पल्लो मायाको गाउँ चिने घटिनै सकिन, ओल्लो हकी पल्लो
1: मायाको गाउँ त चिन्ने घर चिन्नै सकिन, वल्लो हो कि पल्लो। मेरोमा मायाको गाउँ चिनिसक्नु भएको हो?
0: होइन।
1: भनेपछि आठमा पढ्दा पढ्दै मायाको गाउँ चिन्ने होइन त? अब कति वर्षमा मायाको घरै चिनिन्छ होला, होइन? ए, उमेर पुगेपछि चिनिन्छ होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, प्रयास राम्रो छ, अहिलेको लागि बिदा गर्छौ। नमस्ते। अब गीत सुन्ने पालो हो, 9868-60-39-40 फोन गर्नुहोला, 9864-17-298 म्यासेज गर्नुहोला। अब गीत राख्छौ तपाईँको लागि, पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मोमो चाउमिन, नखाऊ त्यही मोमो चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मोमो चाउमिन खाना लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 50 080 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460 40 344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ, हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यास 4 किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: व्यास 4 मेन रोड दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 9816-16-13-26, 9843-0056-05, 9819-11-36-27,

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556603444 9556603656
2: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
2: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
0: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656 63 715 र 9841120740
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: वाव, कस्तो कलकलाम्दो भयो कि
1: ओइ मातेको
2: युवा देखि बुढा सम्म तिमी तिरै ध्यान छ सबो ध्यान तान्न सक्ने खाइ लागेको ज्यान छ
3: लहना म्युजिक प्रालीको गौरवमय प्रस्तुति कमल भण्डारीको धमाकेदार लोक सांगीतिक कोसेली कलियुगका तरुणी
1: सीआरबीटी
3: 016-0034-41 र पीआरबीटी 6054-08-51 जनक भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजना भित्र जनक भण्डारी र पूर्णकला विषयको सुमधुर आवाज कलियुगका तरुणी अब बजारमा

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौं। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौं। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौं। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौं। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9858000700,
5: 9846040344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: समुदायको आवाज।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-0898, 9864-0385।

नमस्कार, म गायक दिनेश काफ्ले। साना मैले यी दुःखका गीतहरू गाएको थिएँ, अहिले रमाइलो गीत गाएको छु। आशा छ यसलाई पनि यहाँहरूले मन पराइदिनुहुनेछ।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खाना जाउ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक।
2: व्यस्तै बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 9845043780।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
0: 9805800700
1: 98460 40344

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9560443।

0: दमौली एफएम 94.2 MHz समुदायक आवाज।
1: अनि तायो कागज के में छी वा
2: अ झिलकाई
1: के पर्सनल नम्बर ब्लक लै वदी
2: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई
1: अनि बैंगरी
2: बैंगरी
1: अ
2: चरसै तली ललपर्दी
1: चमललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
2: सतर्क तना ठगी तब दक्या जोगिना
3: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी संदेश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
5: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 मा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि
5: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 98410-0061 98063-7344
8: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
9: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
8: अनि त्यो कहाँ पाइन्छ त
9: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग मोबाइल 98466-14438
10: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
10: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल मोबाइल नम्बर 98164-66683
11: 98560-43234
12: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
13: दाजुभाइको के को गफ गफ हुँदैछ
12: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
13: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
12: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
13: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 98083-80384 98436-39-41

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हिरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स, फोन 0565-65-319, 98-560-27-319।

यामा आयो हजुर सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66056।

0: Willingo festivity offer. अब पाउन होस्ट एक वर्ष को 200 Mbps इंटरनेट और नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट अप बॉक्स मात्र रु 1200 प्रति महीना में शर्तहरु लागू होने छन् छिटो भनेकै Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554495 र 9840611818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9799509580 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए नानी, कता हिँड्यौ छाता उडेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: समिच्यो 14 केमे बोदे लोटी परदिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हमरो
5: खै खै बौ कोइ लोटी भर्दिलवा
6: आंगी समिच्यो लोटी परदिउ छामताइ गुदी
5: भर्दि आ भर्दि बा लोटी खले परदिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खै मै विश्वास आलन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाइ कोइ पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
7: सतर्कतना ठगदिब दे क्या बजेना
8: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
9: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
10: माखमली चोली माथि।
11: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: दमौली एफएम 94.2 MHz समुदायक आवाज
1: हैन गुइते के भयो तलाई
2: के हुन भन्नु त्यो काले लान नसके बुढोले आफ्नो छोरी भेट्नै दिन्न भन्या
3: उठाइ दिउँ त त्यो बुढोलाई म
1: हेर्दा भगरा जस्तो छ उठाइ स्याउलाको बारी हेर टपक्क उठाउनलाई
4: आइडिया

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 0635650025।
3: It's a goal!
4: Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाउ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058500700,
0: 9460043044।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: नाइन्टी फोर पॉइंट टू दमौली एफएम समुदाय को आवाज।

0: It's a goal!
1: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फर अ कम्प्लिट होम
3: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
3: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856025380 9914852518 र 9865315332

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
2: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
4: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमोली, तनहु। सम्पर्क नम्बर 98410-0061, 98063-7344।

यो एक्लो जीवन कसरी बिताउने भगवान्? बुढेसकालमा सहारा दिने कोही छैन, दुःख पर्दा साथ दिने कोही छैन, धन सम्पत्ति माया मोह व्यर्थै रहेछ। हामीलाई साथ दिने केवल हजुर मात्र हुनुहुन्छ। हजुरलाई कोटि कोटि प्रणाम छ भगवान्, हजुरलाई कोटि कोटि प्रणाम छ, हजुरलाई कोटि कोटि प्रणाम छ भगवान्।

0: व्यावसायिक कफी उत्पादन सम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोला गाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र तालिम पश्चात शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमूना गाउँका सदस्यहरूलाई निशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 11 बैशाखमा सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्विर शेयर गर्दै खोला किनारमा सुकुम्बासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नु परेको स्टाटस लेखेका थिए। उनले लेखेका थिए, बिर्सनु भयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढ़ीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य। यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु, उहाँले लेख्नु भएको थियो। प्रधानमन्त्री शाहले नदी किनारका सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नु परेको स्पष्टीकरण दिएका थिए, तर भोलिपल्ट बिहानैदेखि सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर चलायो। तर सरकारले सुरक्षाका लागि भनेर सुकुम्बासीलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ। शुक्रबार राति 12:30 बजेदेखि किर्तिपुर स्थित राधवा समित सत्संग होल्डिङ सेन्टरमा डुबानमा परेपछि विस्थापित सुकुम्बासी थप विचल्नीमा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले 11 बैशाखमा सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान खोला किनारको बस्ती खाली गर्नु परेको लेखे तापनि उनकै निर्देशनमा बस्तीहरूमा डोजर चल्यो। विस्थापित भएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा लगियो, तर सुरक्षाका लागि सारिएका उनीहरू छनै असुरक्षित भए। डुबानमा परेका उनीहरूले बस्ती भत्काउँदा बचेका अलिअलि सामान ओढ्ने, ओछ्याउने, खानेपानी र नियमित खाने औषधि समेत जोगाउन सकेनन्। सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: राहदानी विभागको परिसरमा बिहिबार दिउँसो भएको एउटा घटनाले फेरि नेपाली समाजलाई झस्काएको छ। विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुको सोरू गाउँपालिका 1 का 25 वर्षीय गणेश नेपाल

व्यापार डुबेको, ऋणले थिचेको र राज्यबाट न्याय नपाएको पीड़ा सुनाउँदै उहाँले जीवन अन्त्य गर्नुभएको थियो। केही दिन देश रोयो, छानबिन समिति बन्यो, नेताहरूले दुःख व्यक्त गरे, तर समयसँगै त्यो पीड़ा पनि सेलायो। आज गणेशको घटनाले फेरि त्यही घाउ बल्झाइदिएको छ। गणेश काठमाडौँमा पठाव चलाएर परिवार पालिरहेका थिए। परिवारका अनुसार उनी सामान्य अवस्थामै बिहिबार बिहान काममा निस्किएका थिए। विभाग अगाडि मोटरसाइकल पार्क गर्न खोज्दा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाए। प्रत्यक्षदर्शीका अनुसार उनले लक नलगाइदिन आग्रह गरेका थिए। त्यसपछि नगर प्रहरी र ट्राफिक प्रहरीसँग विवाद भयो। केही बेरपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। सरकारले घटनाको छानबिनका लागि समिति गठन गरेको छ। तीन नगर प्रहरीमाथि सोधपूछ भइरहेको छ। तर एउटा प्रश्न अझै छ, के व्हील लक मात्रै आत्मदाहको कारण थियो? 25-26 वर्षका नवजवान युवा आखिर घर परिवार सारा बिर्सेर राज्यको

0: घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् भने सत्तापक्षकै सांसदहरूले पनि यसलाई सामान्य घटना मान्न नहुने धारणा राखेका छन्। राज्यकै सामुन्ने सल्किँदै नागरिकको निराशा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: त्रिपुरेश्वर स्थित राजधानी विभागको कार्यालय अगाडि आफैले आगो लगाएका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरेको छ। महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाएपछि भएको घटनाको राज्यका कुनै अङ्गले जिम्मेवारी लिनुपर्ने परिवारको अडान छ। शनिबार अबेरसम्म सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय काठमाडौँमा संवाद भइरहेको मृतकको भतिजा मन नेपालीले बताएका छन्। विभिन्न विषयमा छलफल भइरहेको छ तर कुनै निष्कर्षमा पुगेका छैनौ उनले भनेका छन्। सरकारबाट प्रष्ट सहमति नहुन् जेल शव नउठाउने अडान परिवारको छ। सरकारी पक्षबाट वार्ताको नेतृत्व काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गरिरहेका छन्। गणेशका आमा बुबुवा सहित छलफल भइरहेको छ। बिहिबार वीर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार ज्यान गएको थियो। गणेशको न्यायका लागि भन्दै शनिबार अस्पताल अगाडि सड़कमा प्रदर्शन समेत गरिएको छ। आफन्तले शव बुझ्न अस्वीकार गरेका बेला वीर अस्पतालले उनको शवलाई त्रिवी शिक्षण अस्पताल महाराजगंज लगेको छ।
0: गत फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाई बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकार गठन गरेको 100 दिन अर्थात हनीमून समय पार गरिसकेको छ। चुनावी परिणामपछि गत चैत 13 गते रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको थियो। चुनाव प्रचार प्रसारका क्रममा रासोपाले 100 दिनमा गर्ने काम सहितको वाचापत्र सार्वजनिक गरेको थियो। वाचापत्रका प्रतिबद्धता अनुसार सुशासनका सवालमा केही काम गर्न खोजेपछि अन्य विषयमा चित्त बुझ्ने ढंगले प्रस्तुत हुन सकेको छैन। सरकारले 100 दिन पार गर्दासम्म केही काम कार्यवाही सकारात्मक रहे पनि जनअपेक्षा अनुसार काम हुन नसकेको आम नागरिकले गुनासो गर्न थालेका छन्। विगतमा प्रधानमन्त्री र मन्त्रीहरू विभिन्न योजना उद्घाटन गर्ने, रिबन काट्दै हिँड्ने, शिलान्यास कार्यकर्ता भेटघाट गर्दै हिँड्ने परम्परालाई बालेन्द्र नेतृत्वको सरकारले लगभग पूर्ण रूपमा बन्देज नै गरेको छ। कर्मचारीहरूको ट्रेड युनियन, विश्वविद्यालयहरूमा हुने विद्यार्थीहरूको राजनीतिक गतिविधि लक्षित संगठन खारेज गर्नु, राजनीतिक नियुक्ति खारेजलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छन्। पुराना राजनीतिक दलका क्रियाकलापबाट असन्तुष्ट भएर नै मतदाताले रासोपालाई मत दिएका थिए तर जनजीविकाका सवालमा 100 दिनको अवधिमा सरकार चुकेको छ। परम्परालाई निरन्तरता दिँदै सरकारले सम्बन्धित निकायलाई बजार अनुगमन गर्न निर्देशन दिने गरेको छ तर बजार अनुगमन विगतमा जस्तै प्रभावकारी ढंगले अघि बढ़न सकेको छैन। उदाहरणका लागि बजारमा खसीको मासुको मूल्य काठमाडौँ उपत्यका सहित देशका विभिन्न 11 जिल्लामा बर्ड फ्लूको संक्रमण तीव्र फैलिएपछि बजारमा खसीको मासुको माग बढ़ेको छ। यही मौका छोपेर व्यापारीहरूले बर्ड फ्लू संक्रमण अघि प्रति केजी 1400 देखि 1450 रहेको खसीको मासु अहिले 1600 देखि 1800 पुर्याएका छन् तर बजार अनुगमन सम्बन्धी सरकारी निकाय मौन बसेको छ। पछिल्लो समय देशमा शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको छ। दिन दहाड़े हिंसा, आत्महत्या र लुटपाटका घटना बढ्दै गएका छन्। विगतमा जस्तै यसपटक पनि कृषकका लागि मलखाद सहज रूपमा उपलब्ध हुन सकेको छैन। सरकार गठनको केही समयसम्म सरकारबारे देश नै सकारात्मक रहे पनि पछिल्लो समय प्रश्न उठाउनेको संख्या दिन प्रतिदिन बढ़दै गएको छ। स्वयं सत्तारूढ़ दल रासोपाकै सांसदहरूले सरकारका काम कार्यवाहीप्रति सदनमै प्रश्न उठाउन थालेका छन्।
1: प्रतिनिधि सभाबाट पारित नयाँ प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था गरिएका कतिपय बुद्धा खारेजीको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ। गम्भीर प्रकृतिका मुद्दा लागेका सांसदलाई कार्यवाही नहुने प्रावधानसहित पारित भएको उक्त नियमावली सच्याउन माग गर्दै कांग्रेस अदालत पुगेको हो। नियमावलीको नियम 140 र नियम 259 लगायत संविधानसँग बाझिएकाले ती बुद्धा बदरको माग गर्दै शुक्रबार रिट दर्ता भएको हो। सोरिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी 31 गतेका लागि पेशी तोकेको छ। प्रतिनिधि सभाको कुल संख्या नभई उपस्थित संख्याको बहुमतलाई नै सभामुखले बहुमतको गणना गर्न सक्ने र भ्रष्टाचार, बलात्कार, संगठित अपराध लगायत मुद्दा लागेका सांसदहरूले संसदीय गतिविधिमा सहभागी हुन पाउने प्रावधानसहित नियमावली पारित भएको छ। विपक्षी दलहरूको चर्को विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले गत जेठ 17 गते विधेयक पारित भएको घोषणा गरेका थिए। उक्त नियमावलीलाई पुनः छलफलमा पठाउनुपर्ने माग